0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ। काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीको संवाद, ढुक्क भएर लगानी गर्न आग्रह।
3: मनसुन र पहुँचमा कर्मचारीको सरुवा हुने परम्परा अब अन्त्य। प्रशासनिक व्यवस्थापनमा सुधार आउँदा पालिकालाई बजेट ल्याउन सहज।
4: मौद्रिक नीतिले मनोबल बढाएको निजी क्षेत्रको प्रतिक्रिया, तर लगानीकर्तामा ल्याएन उत्साह। युवालाई उद्यमशीलतासँग जोड्ने रणनीति आवश्यक रहेको विज्ञको भनाई।
5: नयाँ उद्यमीहरू जेनजी पुस्तालाई पनि यो वित्तीय क्षेत्रको उद्यमी बनाउने लाइसेन्स दिनु पर्यो, त्यो गर्नु पर्यो।
3: अमेरिका र इरान बीच फेरि तनाव, मध्य पूर्वको सुरक्षासँगै विश्व अर्थतन्त्र प्रभावित हुने चिन्ता।
4: र विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आजदेखि, पहिलो खेल आज राति 2:15 बजे फ्रान्स र मोरक्को बीच हुने।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल अनुरोध गर्दछौ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मेरी सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन।
2: काया कैरनमा अब खबरको सिलसिला। सरकारले निजी क्षेत्रका गुनासा नसुनेको भनेर आलोचना भइरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिसँग औपचारिक सम्वाद गर्दै उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। पछिल्लो समय सरकार र निजी क्षेत्रबीच बढ्दै गएको अविश्वास तथा व्यवसायमा देखिएको त्रासका बीच प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा स्वीकार गर्दै लगानी मैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। सरकारको नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री शाहले बल्ल निजी क्षेत्रसँग सम्वाद थाल्नु भएको खबर आजको कान्तिपुरले लेखेको छ। सरकार गठनको 100 दिनसम्म देशको निजी क्षेत्र राजनीतिक र कूटनीतिक क्षेत्रका सरोकार कलसँग खासै सम्वाद नगरेका प्रधानमन्त्री शाहले नियमित सम्वाद र छलफल अघि बढ़ाउने तयारी गर्नुभएको हो। यसअघि 2 पटक विभिन्न देशका राजदूतसँग सम्वाद गरेका उहाँले मंगलबार अस्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो काण्डसँग भेटवार्ता गर्नुभएको थियो। लगत्तै हिजो नेपालका निजी क्षेत्रका व्यवसायीसँग उहाँले वार्ता गर्नुभयो। यस्तै आजका लागि निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले छलफलको कार्यक्रम राख्नु भएको छ। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाँजो सांसद विदुषी राणाले मिलाउनु भएको हो। आर्थिक समृद्धिलाई प्राथमिकता दिने सरकारको प्राथमिकता र प्रधानमन्त्रीको चाहना अनुसार आफूले निजी क्षेत्रका छात्र संगठनका प्रतिनिधिसँग समन्वय गरेको राणाले बताउनुभयो। प्रधानमन्त्री शाहले अब कूटनीतिसँगै नेपालका विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँग सम्वादको शुरूआत थालेको उहाँको सचिवालयले पनि जानकारी दिएको छ।
3: कर्मचारी सरूवामा भन्सुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरूवा हुने परम्परा अब अन्त्य भएको छ। लामो समयदेखि झाँगिँदै आएको सरूवाको व्यतिथित नियन्त्रण गर्न सरकारले सरूवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधि मैत्री बनाएसँगै पहुँचका भरमा हुने कर्मचारी सरूवाको परम्परा अन्त्य भएको हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरूवा गर्नेबारे अवगत गराउने गर्छ। यसले गर्दा दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरूवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको हप्तादेखि कार्यान्वयनमा ल्याएको डिजिटल सरूवा प्रणाली कार्यान्वयनमा आएसँगै अहिले भन्सुन र पहुँचका भरमा हुँदै आएको कर्मचारी सरूवा प्रणालीको अन्त्य भएको हो। सरकारले कार्यान्वयनमा ल्याएको शासकीय सुधार अन्तर्गत 100 कार्यसूचीमा कर्मचारी सरूवा प्रणालीलाई प्रविधि मैत्री बनाउने उल्लेख भए अनुसार मन्त्रालयले कर्मचारी सरूवा प्रणालीलाई सफ्टवेयरको माध्यमबाट अनलाइन सरूवा प्रणाली कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ। यस्तै कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता पनि सार्वजनिक गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो आचार संहिता सार्वजनिक गरेको हो। कार्यालय समयमा बाहिर जानुपर्दा सुपर्यवेक्षकको अनुमति लिई लकबुक भरेर मात्र जाने र त्यसरी बाहिर जाँदा आफू अन्तर्गतका शाखा महाशाखा तथा कर्मचारीलाई जानकारी गराई सेवाको निरन्तरता सुनिश्चित हुनुपर्ने आचार संहितामा उल्लेख गरिएको छ। आजको गोर्खा पत्रमा खबर छ।
2: प्रशासनिक कुशलतामा सुधार आउँदा पालिकालाई यसपटक बजेट ल्याउन सहज भएको छ। पहिलो पटक देशभरका सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा पालिकालाई बजेट ल्याउन सहज भएको हो। सरकार गठन भएसँगै लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएका पालिकामा दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई तीव्रता दिएसँगै प्रमुख प्रशासकीय अधिकृतको अभावमा बजेट ल्याउन र योजनाको भुक्तानी सहज बनेको हो। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले यस वर्ष प्रमुख प्रशासकीय अधिकृत नभएर पालिकामा बजेट ल्याउन नसकिएको र योजनाको भुक्तानी दिन समस्या भएको भन्ने गुनासो नआएको बताउनुभयो। धेरै गाउँ र नगरसभा यस वर्षदेखि भने संसदीय अभ्यासमा पनि सञ्चालन हुन थालेका छन्। स्थानीय व्यवस्थापिकाको कार्यमा गाउँ र नगर सभाको विधायकी कार्य अन्तर्गत कानून निर्माण गर्ने, कानून संशोधन गर्ने तथा नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने, वार्षिक बजेटमाथि छलफल पारित गर्ने प्रक्रिया संसदीय अभ्यास बमोजिम भएको खबर गोर्खा पत्रले लेखेको छ।
3: कांग्रेस र एमाले पूर्व सहमति अनुसार प्रदेश सरकार हेरफेर गर्ने गरी तयारी शुरू गरेका छन्। 2081 असार 17 कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओली बीच भएको 7 सहमति अनुसार दुवै पार्टीले प्रदेश सरकारहरूको नेतृत्व आलोपालो मोडलमा हेरफेर गर्ने तयारी गरेका छन्। असार मसान्तभित्र प्रदेश सरकारको बजेट पारित भए लगत्तै साउनभित्रै नेतृत्व हेरफेर गर्ने समझदारी दुई दलका प्रमुख नेताहरूबीच भएको थियो। कांग्रेसले हिजो बसेको पदाधिकारी बैठकमा प्रदेश सरकारको नेतृत्व हेरफेरबारे छलफल नै गरेको छ। बैठकमा सभापति गगन थापाले प्रदेशहरूमा बजेट आइसकेपछि पूर्व समझदारी अनुसार नेतृत्व हेरफेरबारे एमाले अध्यक्ष ओलीसँग ठोस छलफल हुने ब्रिफिङ गर्नुभएको छ। महामन्त्री गुरूराज घिमिरेले असारभित्रै सबै प्रदेश सरकारले बजेट ल्याइसकेपछि मधेस प्रदेश बाहेक सबै प्रदेशको नेतृत्व हेरफेर गर्ने समझदारी भएको बताउनुभयो। नयाँ पत्रिकामा खबर छ।
2: विस्थापित सुकुमवासीले आश्रय लिइरहेको भक्तपुरको खरीपाटीमा रहेको होल्डिङ सेन्टरमा सोमबार साँझ सरकारले खाना रोकिदियो। यसबाट प्रभावित हुने मध्ये एक हुनुहुन्थ्यो कालीमाया परियार। हिजो होल्डिङ सेन्टरमा भेटिएकी उहाँले दुखेसो पोख्नुभयो। खाना त के, जार सबैभित्र राखेर हामीलाई पानी पनि दिएन। मान्छेले धर्म गर्न बाटो बाटोमा पानी राख्छन्, यहाँ त सरकारले सुकुमवासी भनेर धेरै हेप्यो। होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भोकै पारिएको विषयमा आलोचना बढेपछि सरकारले अस्ति मंगलबार साँझदेखि खाना उपलब्ध गराइरहेको छ, तर फेरि कहिलेदेखि खाना रोकिने हो थाहा छैन। कालीमायाले भन्नुभयो, सो व्यवस्थापनका लागि सरकारले दिने भनेको 25,000 रूपियाँ पनि आफ्नो खातामा अझै नआएको उहाँले सुनाउनु भयो। बर्खाका बेला घर भत्काएर आफूहरूलाई दिल्ली बाट बनाएकामा कालीमायालाई चित्त दुखेको छ। भत्काउने थियो त छानबिन गरेर भत्काएको भए पनि हुन्थ्यो। यस्तो बर्खामा किरा फट्याङ्ग्रेले पनि बास खोजेर बस्ने बेला हाम्रो बिजोग भयो, उहाँले सुस्केर काट्दै भन्नुभयो। होल्डिङ सेन्टरबाट पनि सुकुमवासी विस्थापित, खातामा पैसा न खानाको टुङ्गो, कान्तिपुरले खबर लेखेको छ। काया कैरनमा मौद्रिक नीतिको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नमस्कार गुरुबा, को आयो यति बेला भनेर हेर्दै थिए। गुरु बाबु बस्नुहोस् न यहाँ।
5: नमस्कार, जय होस्। खै सबिन कता छन् त?
4: पढ्दै होला कोठामा। ए सबिन, सबिन
6: हजुर म आउँदैछु।
4: यहाँ गुरुबाले खोज्दै हुनुहुन्छ।
6: नमस्कार गरी गुरुबा,
5: हजुरले बोलाउनु भएको हो? जय होस् बाबु। तिम्रो बाबाले घर परिवारको पनि ख्याल राखिदिनुहोस् है भन्नुभएको थियो। सबै कम्प्युटर र मोबाइलमा घोप्टिएको लठरिएको मात्रै देख्छु। कति बेला पढ्छन् त यी केटाकेटीहरू? राम्रोसँग पढ है सबिन।
6: हो गुरुबा, मलाई त्यसप्रति राम्रो जानकारी छ। इन्टरनेट र फेसबुकमा कति राम्रा राम्रा अनुभव र सूचनाहरू प्राप्त गर्न सकिन्छ। हजुरले भन्नुभयो जस्तै निकै दुरुपयोग पनि हुने गर्दछ। हामीले कक्षामा सरले मोबाइल र इन्टरनेट कसरी प्रयोग गर्ने भनेर पनि सिकाउनु भएको थियो। आफूलाई चाहिने बाहेक अन्य नसुधारिएका साइटहरू खोल्ने हेर्ने गर्नु हुँदैन भनेर मलाई जानकारी छ गुरुबा।
5: आफूलाई सम्हालेर बस्नु, मलाई गाउँका अन्य घर परिवारलाई पनि भेटेर जानु छ।
4: हस् गुरुबा, आउँदै गर्नुहोस् है।
7: यौन तथा प्रजनन स्वास्थ्यका लागि ENCA को सहयोगमा सक्रिय साथ। थप जानकारीका लागि फोन 9860362015, इमेल sakriyas@mail.com.np, पोस्ट बक्स नम्बर 10116, काठमाडौँ नेपाल।
8: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त भेचरको बानी लागिसकेको छ। भेचर अप्लायन्सेस, भेचरको बानी लाग्छ।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीको संवाद, भन्सुन र पहुँचमा कर्मचारीको सरूवा हुने परम्परा अब अन्त्य, प्रशासनिक व्यवस्थापनमा सुधार आउँदा पालिकालाई बजेट ल्याउन सहज, मुख्यमन्त्रीमा पालो फेर्ने कांग्रेस एमालेको तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। गैराती र आज बिहान केही ठाउँमा ठूलो पानी परेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँका तुलनामा कास्की, म्याग्दी, अर्घाखाँची, सिन्धुपाल्चोक, दोलखा, सुङ्खासभा, नवलपरासी, चितवन, पाल्पा र रूपन्देहीमा ठूलो पानी परेको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा भने अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
2: नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भन्दै निजी क्षेत्रको मनोबल बढ़ाउने बताएको छ। देशको अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढ़िरहेको वर्तमान अवस्थामा मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व र उच्च आर्थिक वृद्धि बीच सन्तुलन कायम गर्ने प्रयास गरेको महासंघको भनाइरहेको छ। राष्ट्र बैंकले आउँदो वर्षको मौद्रिक नीति सार्वजनिक गरेको अर्को दिनको शेयर कारोबार हेर्दा भने लगानीकर्तामा उत्साह देखिएन। राष्ट्र बैंकले मंगलबार मौद्रिक नीति सार्वजनिक गरेको थियो। त्यसपछिको पहिलो कारोबारका दिन हिजो शेयर बजार 30.09 अङ्क 1.13% घट्दा परिसूचक 2621.59 बिन्दुमा झरेको छ। यसपटकको मौद्रिक नीतिले उत्पादन क्षेत्रमा कर्जा प्रभाव विस्तार, ब्याज दरमा स्थायित्व, डिजिटल भुक्तानी प्रणालीको प्रवर्धन, बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापन तथा निजी क्षेत्रलाई लगानीका लागि थप सहज वातावरण निर्माण गर्ने व्यवस्था अघि सारेको छ। यद्यपि नीति कार्यान्वयन प्रभावकारी हुन सके मात्र त्यसका लक्ष्य हासिल हुने अर्थविदहरूको भनाइ छ। साथै देशभित्र रोजगारी सृजना गर्न र अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन युवालाई उद्यमशीलता र उत्पादनसँग जोड्ने विशेष नीति आवश्यक रहेको उनीहरूको भनाइ छ। यसै विषयमा हामीले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापालाई नयाँ मौद्रिक नीतिलाई कसरी लिन सकिन्छ भनेर सोधेका छौं।
10: अत्यन्त छोटो 27 बुधे मौद्रिक नीति आएको छ, खण्डीकृत मौद्रिक नीति आएको छ। अब खण्ड खण्डमा आएको हुनाले रिडेबल हुने देखियो, एक आपसमा बाजुनी पनि हुन सक्छ। त्यसको एक्का राखिएन भने यो खण्ड खण्डमा ल्याएको मौद्रिक नीति आफैमा विरोधाभासपूर्ण हुने, कतिपय कुराहरू रिडन्ट हुने, गर्नको लागि गरेको र त्यसको उपायता नहुने देखिन्छ। कि डकुमेन्ट्सको औचित्य राष्ट्र बैंकले आगामी दिनमा साबित गर्नुपर्ने चुनौती चाहिँ छ।
3: 7% आर्थिक वृद्धिको लक्ष्य राखेको छ, यो लक्ष्य हासिल गर्न विश्वास गर्ने अवस्था छ।
10: बल सरकारतर्फ फेकिदिएको छ, भनेको छ अब यो आकारको बजेट आएको छ, अनि सरकारले पुँजीगत खर्च गर्दै गर्ला, परियोजना को कार्यान्वयन गर्दै गर्ला, सुशासनमा जोड़ दिएकै छ, यी कुराहरू बजेट मार्फत भएका व्यवस्थाहरू सरकारले गरेछ भने 7% आर्थिक वृद्धि भइहाल्छ नि। न्यून ब्याज दरको स्थिति छँदैछ, अनि त्यो मार्फत हामीले सपोर्ट गरिहाल्छौँ। अब सरकारले आर्थिक वृद्धि हासिल गर्नुपर्छ, बजेट कार्यान्वयन गर्नुपर्छ, मौद्रिक नीतिको त्यति यो चासोको विषय होइन भन्ने सोच यो मौद्रिक नीतिले बोकेको जस्तो देखिन्छ। त्यो अधिक तरलता उत्पादन क्षेत्र, उत्पादनमुखी क्षेत्रमा रोजगारी सृजना गर्ने क्षेत्रमा जान्न सकेको छैन। ट्रान्समिसन लाइन अवरुद्ध भयो, ब्याङ्क तथा वित्तीय संस्थाहरूले काम गरेन, ऋणीहरू ब्याङ्कमा ऋण लिन गएनन्, समस्या त्यहाँनिर छ। के कारणले ब्याङ्कहरू अहिले 13 खर्ब लगानी विस्तृत हुँदाहुँदै ऋण दिन सक्ने अवस्थामा किन छैनन्? त्यसको उत्तर आर्थिक वर्ष 83-84 मौद्रिक नीतिले खोज्नुपर्ने खोजेन। कार्ययोजना आउनु पर्थ्यो, एक्सन प्लान आउनु पर्थ्यो, आएन।
9: अहिलेको यो परिस्थिति अनुकूल हुनका लागि मौद्रिक नीतिमा के विषय चाहिँ समावेश हुनु पर्थ्यो? अहिलेको अर्थतन्त्रसँग तालमेल खाने र समग्र देशको समृद्धि आर्थिक वृद्धिको त्यस्तो के थियो त्यो विषय चाहिँ?
10: पहिलो सुधार के भन्नु पर्थ्यो भने अहिले यो ब्याङ्किङ क्षेत्र डिसफङ्क्सनल भयो, काम गर्न सकेन, आउटडेटेड हो, यसलाई सुधार्छ। ट्रान्समिसन मेकानिजम सुधार्नुको लागि मौद्रिक नीतिको प्रसारण भनेर घोषणा गर्नु पर्थ्यो। अब म नेपाल राष्ट्र ब्याङ्कले 2065 सालमा बन्द गरेको इजाजत नीति लाइसेन्सिङ पोलिसीलाई रिभिजिट गर्छन्, समीक्षा गर्छौँ र प्रादेशिक विकास ब्याङ्क र स्थानीय विकास ब्याङ्कको लागि इजाजत दिने नीति लिन्छु। नयाँ उद्यमीहरू जनजी पुस्तालाई पनि यो वित्तीय क्षेत्रको उद्यमी बनाउने सोच राखेको छु। लाइसेन्स दिनु पर्यो, त्यो गर्नु पर्थ्यो नम्बर वान। त्यसैले मध्य प्रदेशमा कर्णाली सुदूरपश्चिममा जहाँ वित्तीय पहुँच पुगेको छैन त्यहाँ प्रादेशिक विकास ब्याङ्क स्थानीय विकास ब्याङ्क आउँथे, त्यही पुँजी परिचालन हुन्थ्यो अनि त्यही कर्जा लगानी हुन्थ्यो।
2: नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
12: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा फायर्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
13: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
12: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
13: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
14: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: Мой на самостом пуля тяну, так и с бонус пам.
1: И
0: भरपूर मनोरञ्जन सहित मात्रहरू 979 मै बिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। बाँकेको राप्ती सुनारी गाउँपालिकाले न्यायिक पहुँचलाई जनस्तरसम्म पुर्याउने उद्देश्य सहित अघि सारेका कार्यक्रमहरूले स्थानीय शासनमा सकारात्मक प्रभाव देखाउन थालेका छन्। भौगोलिक विकटता, सेवा पहुँचको कठिनाई र न्यायिक प्रक्रियामा हुने ढिलाईलाई मध्यनजर गर्दै गाउँपालिकाको न्यायिक समितिले विवाद समाधानलाई वडा स्तरमै प्राथमिकतामा राखेर काम अघि बढ़ाएपछि वडामै न्याय अवधारणा व्यवहारमै प्रभावकारी हुन थालेको छ। गाउँपालिकाभित्र वडा नम्बर एकदेखि नौसम्म मेलमिलाप केन्द्र स्थापना गरी पालिकाभित्रै विवाद वडा स्तरमै समाधान गर्ने अभ्यासलाई संस्थागत गरिएको छ। ती केन्द्रहरूमा 36 जना मेलमिलापकर्ता परिचालन गरिएका छन्। यसले पारिवारिक विवाद, लेनदेन विवाद तथा छिमेकीका बीच सामान्य झगडा लगायत मुद्दाहरूलाई सहजीकरण मार्फत समाधान गर्दै आएका छन्। वडा स्तरमै विवाद समाधान हुन थालेपछि सेवाग्राहीलाई पालिकासम्म धाउनुपर्ने बाध्यता हटेको छ भने समय, खर्च र सामाजिक तनाव न्यूनीकरणमा समेत उल्लेखनीय सुधार आएको स्थानीयवासीको अनुभव रहेको खबर आजको नागरिक दैनिकले छापेको छ।
0: अब विदेशको खबर। अमेरिका र इरान बीच फेरि सैन्य तनाव चर्किएसँगै मध्य पूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। हर्मुज जलमार्ग क्षेत्रमा आक्रमण बढ़ेपछि विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अस्ति मंगलबार व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोध स्वरूप हिजो सैन्य कार्यवाही गरिएको बताउँदै इरानले यस्ता गतिविधि दोहोर्याए अझ कड़ा जवाब दिइने चेतावनी दिनुभएको छ। अमेरिकी आक्रमणपछि इरानका दक्षिणी तटीय क्षेत्रमा रहेका विभिन्न ठाउँमा आक्रमण भएका छन् भने इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको जनाएको छ। इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकी चेतावनीबारे प्रतिक्रिया दिँदै आफ्नो देश दबावमा नपर्ने र आवश्यक पर्ने दृढतापूर्वक प्रतिकार गर्ने बताउनु भएको छ। मध्य पूर्व तनाव चर्किएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ।
1: अब केही खेल खबर। मलेसियामा हुने एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीको घोषणा गरेको छ। हिजो सार्वजनिक गरिएको 14 सदस्यीय टोलीको नेतृत्व सोनी पाखरिनले गर्नेछिन्। पर्सी शनिबारदेखि साउन 2 गतेसम्म संस्थानहरू हुने प्रतियोगितामा नेपाल समूह डीमा परेको छ। यस समूहमा नेपालसँगै हङकङ, सिंगापुर र कतार रहेका छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले पर्सी कतारको सामना गर्नेछ। खेलकै अर्को प्रसंगमा फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातीदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। पहिलो क्वार्टर फाइनलमा आज राति पाउने 2 बजे फ्रान्स र मोरक्को खेल्नेछन्। दोस्रो क्वार्टर फाइनलमा पर्सि राति पाउने 1 बजे स्पेन र बेल्जियम खेल्नेछन्। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति पाउने 3 बजे हुनेछ। पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वार्टर फाइनलमा सन् 1966 विश्वकप विजेता इंग्ल्याण्डको सामना गर्नेछ। यस्तै अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान पाउने 7 बजे खेल हुनेछ। साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग अन्तिम क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। विभाजनको रेखा कोरिएर पार्टी फूटको दिशामा अघि बढ़ेपछि कांग्रेसको संस्थापन र इतर दुवै पक्ष एकता बताउन एक कदम ब्याक हटेर लचिलो बन्न तयार देखिएका छन्। सभापति गगन थापाको नेतृत्वमा पार्टी कार्यालय सानेपामा हिजो बसेको पदाधिकारी बैठक र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा बसेको इतर पक्षको बैठकले एकता कायम राख्न लचिलो बन्ने निर्णय लिएका हुन्।
1: भोजपुरको सडानन्द नगरपालिका 12 का उत्तर बहादुर मगर गएको सोमबार धरान गएर मंगलबार बीपी कोरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुग्नुभयो। उहाँ 3 वर्ष अघि पनि प्रतिष्ठानमा उपचारका लागि जानुभएको थियो। त्यति बेला सहजै उपचार पाएका उहाँले यसपटक भने ठूलो झन्झट बेहोर्नु परेको बताउनु भएको खबर आजको नागरिक दैनिकमा छ।
0: सरकारले शैक्षिक परामर्श एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा कड़ाई गर्ने भएको छ। हिजोको मन्त्री परिषद बैठकले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा नियमावली पारित गरेसँगै कन्सल्टेन्सीलाई कड़ाई गर्ने बाटो खुलेको हो।
1: चीनले द्विपक्षीय लगानी सम्झौता बीआईए र स्वतन्त्र व्यापार सम्झौता एफटीए को प्रस्ताव गरेको छ। चीनिया वाणिज्य उपमन्त्री यान ताङले अस्ति मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र अर्थ सचिव घनश्याम उपाध्यायसँग गरेको छुट्टा छुट्टै भेटवार्ताका क्रममा यी प्रस्ताव राख्नु भएको हो।
0: सरकारले गोविन्दबहादुर कार्कीलाई प्रशासनिक क्षेत्रको सर्वोच्च पद मुख्य सचिवमा नियुक्त गरेको छ। हिजोको मन्त्री परिषद बैठकले कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो।
1: देशमा संचालित दुईवटै दूरसंचार सेवा प्रदायक कम्पनीले पुरानो प्रविधिको 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका छन्। निजी क्षेत्रको एनसेलले 22 असारदेखि 5 प्रदेशका 13 जिल्लाका विभिन्न ठाउँमा 20-20 3G साइट सटडाउन गरेको खबर कान्तिपुरमा छ।
0: नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगीलाई उपचारबाट वञ्चित नगर्न कोशी अस्पताललाई आग्रह गरेको छ।
1: वैदेशिक रोजगारीका लागि दर्ता नभएका कम्पनी र एजेन्ट मार्फत विदेश जाने श्रमिकले सबैभन्दा बढ़ी आर्थिक भार खेप्नु परेको एक सरकारी प्रतिवेदनले देखाएको छ। ती श्रमिकलाई विदेश पुगेर आफूले तिरेको लागत रकम उठाउन मात्रै झण्डै नौ महिना लाग्ने गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
0: गएको बिहिबार कर्णाली राजमार्गको दैलेख साँगे तडा क्षेत्रमा सुर्खेतबाट कालीकोटको लागि छुटेको फोर्स गाडी कर्णाली नदीमा खस्यो। कर्णाली प्रदेश 02001X1055 नम्बरको गाडी कर्णालीमा खसेको एक हप्ता बढ़ी भइसक्दा पनि गाडीले यात्रु भेटिएका छैनन्। वर्षेनी दर्जनौं दुर्घटना, राजमार्ग सुधारमा राज्य समय बेखबर शीर्षकको खबर कारोबारले लेखेको छ।
1: अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने 4 विधेयकमाथि छलफल गर्दैछ। समयका दबावका बीच विधायन व्यवस्थापन समितिले एकै दिन 4 विधेयकमाथि छलफल टुंग्याएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्ने खबर गोर्खापत्रमा छ।
0: र निजामती कर्मचारी सिभिल अस्पतालमा औषधिमा करिब 3 करोड़ रूपियाँ बराबर अनियमितता गरेको आरोपमा अख्तियारले 8 कर्मचारी विरूद्ध मुद्दा चलाएको छ। काया कैरनमा अब पालो उखानको
1: सिगौरी खेल्ने गोरुको सिंह भाँचिन्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीको संवाद, ढुक्क भएर लगानी गर्न आग्रह।
0: भन्सुन र पौषमा कर्मचारीको सरूवा हुने परम्परा अब अन्त्य। प्रशासनिक व्यवस्थापनमा सुधार आउँदा पालिकालाई बजेट ल्याउन सहज।
1: मौद्रिक नीतिले मनोबल बढ़ाएको निजी क्षेत्रको प्रतिक्रिया तर लगानीकर्तामा ल्याएन उत्साह। युवालाई उद्यमशीलतासँग जोड्ने रणनीति आवश्यक रहेको विज्ञको भनाई।
0: अमेरिका र इरान बीच फेरि तनाव। मध्य पूर्वको सुरक्षासँगै विश्व अर्थतन्त्र प्रभावित हुने चिन्ता।
1: र विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आजदेखि। पहिलो खेल आज राति 2:15 फ्रान्स र मोरक्को।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाडजोली नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असार 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हाडजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन फितलो। चालू वर्षको झण्डै 12-13 अर्ब रूपियाँ फ्रिज हुने सम्भावना रहेको सरकारी अधिकारीहरूकै भनाई।
4: पश्चिम सुर्खेतको कर्णाली नदी किनारमा एउटा शव भेटियो। दैलेखमा खसेको गाडीका यात्रीको हुन सक्ने प्रहरीको अनुमान।
3: भेरी बबईको बिजुली जोड्ने प्रसारण लाइन निर्माण गरिँदै 132 केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने।
4: र विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आजदेखि शुरू हुँदै पहिलो खेलमा आज राति फ्रान्स र मोरक्को भिड्ने।
3: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
4: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयन गर्न नसक्दा चालू आर्थिक वर्षको झण्डै 12-13 अर्ब रूपियाँ फिर्ज जाने भएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको खर्च बेहोर्ने स्रोतमा चालू वर्षको 6 अर्ब 41 करोड़ बचत रकम भनेर राखेको छ। तर अहिलेसम्मको अवस्था हेर्दा त्यसको दुब्बर रकम खर्च हुन नसक्ने लगभग पक्का भएको सरकारी अधिकारीले बताएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री राज्य विक्रम शाहले नयाँ बजेट पेश गर्ने क्रममा असार मसान्तसम्म कुल बजेटको 63.52% अर्थात 20 अर्ब 96 करोड़ खर्च हुने अनुमान गर्नुभएको थियो। चालू आर्थिक वर्षको 11 महिना अर्थात जेठ मसान्तसम्म कुल बजेटको 12 अर्ब 3 करोड़ 56 रूपियाँ खर्च गरेको सरकारले असारमा भने 23 दिनमा 4 अर्ब भन्दा धेरै बजेट खर्च गरेको छ। 11 महिनामा 36.26% खर्च भएकोमा पछिल्लो 2 दिनमा कुल बजेटको 4.4% खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यो 2 दिनमा 1 अर्ब 57 करोड़ 38 लाख रूपियाँ खर्च भएको कार्यालयको तथ्याङ्क छ। चालू आर्थिक वर्ष 82-83 सरकारले 32 अर्ब 99 करोड़

0: 66,55,000 बराबरको कुल बजेट रहेको थियो। विकास खर्चको अवस्था भने यसपालि झनै कमजोर रहेको छ। चालू आर्थिक वर्ष सरकारले 19,98,27,00,000 रूपियाँ विकास बजेट ल्याए पनि भने अनुसार खर्च गर्न सकेको छैन। मन्त्री र सरकारी अधिकारीले भने यो महिनाको अन्त्यसम्ममा विकास खर्चको प्रतिशत बढ़ने दावी गरेका छन्। यसैबीच जेठसम्म 5,53,61,00,000 रूपियाँ मात्र कार्यान्वयनमा आएको बजेट असारको 3 हप्तामा मात्रै 7.48% अर्थात 1.5 अर्ब रकम खर्च भएको छ।
1: पश्चिम सुर्खेतको कर्णाली नदी किनारामा एउटा शव भेटिएको स्थानीयले बताएका छन्। चौकुने गाउँपालिकाको विकट स्थानमा पर्ने डङडङ्गे क्षेत्रमा कर्णाली नदी किनारामा शव भेटिएको उनीहरूको भनाइ छ। विकट क्षेत्र भएकाले कम्तीमा पैदल यात्रा गर्न 3 घण्टा हिँड्नुपर्ने अवस्था रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्। इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भूपेन्द्र साईसहित सशस्त्र प्रहरी टोली घटनास्थलतर्फ गएको सुर्खेत प्रहरीले जनाएको छ। शव गत बिहिबार दैलेखमा कर्णाली नदीमा खसेको गाडीको यात्रुको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। गाडीमा रहेका भनिएका 5 जना मध्ये अहिलेसम्म 2 जनाको मात्रै शव भेटिएको छ भने 3 जनाको अवस्था अझै अज्ञात रहेको छ।
0: राष्ट्रिय गौरवको भेरी बबी डाइभर्सन बहुद्देश्य आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न 132 केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कोलप्रो सुर्खेत 132 केभी प्रसारण लाइनमा जोडिनेछ। त्यसका लागि 1.7 किलोमिटर 132 केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ। भेरी नदीको पानी डाइभर्सन गरी बबईमा झारेर सिँचाई सुविधा उपलब्ध गराउने र त्यसबाट करिब 46.8 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। यस्तै तीनवटा बर्दे राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र र बाँकी 6 वटा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछ। प्रसारण लाइनको क्षेत्राधिकार 18 मिटर रहनेछ। प्रसारण लाइनका कारण सुर्खेतको भेरीगंगा नगरपालिका 5 र बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित हुनेछ। आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्न लागेकाले आवश्यक सुझाव दिन आग्रह गरेको छ। भेरी नदीको पानीलाई 12 किलोमिटर लामो सुरुङ मार्फत बबई नदीमा खसालेर बाँकी र बर्दियाको झण्डै 51,000 हेक्टर जमिनमा 12 महिना सिँचाई सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। हालसम्म आयोजनाको भौतिक प्रगति 70% र वित्तीय प्रगति 57% रहेको छ। बाँकी काम सम्पन्न गर्न अझै 3 वर्ष लाग्ने आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाले बताउनुभयो।
1: देशका विभिन्न स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भइरहेका बेला कालीकोटमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। पशु सेवा कार्यालय कालीकोटले बर्ड फ्लू नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको हो। जिल्लाभित्र कुखुरा बर्ड फ्लू फैलिन सक्ने भएकाले सतर्कताका साथ पूर्व तयारीमा रहन कुखुरा पालक किसानलाई अनुरोध गरिएको छ। कुखुरा फार्म मासु पसल तथा कुखुरा पालक किसानलाई रोग नियन्त्रणका लागि पूर्व तयारीमा रहन अनुरोध गरिएको जनाइएको छ। जिल्ला बाहिरबाट जीवित कुखुरा तथा चल्ला भित्र्याउँदा निगरानी बढ़ाउने फार्ममा जैविक सुरक्षाका मापदण्ड पालना गर्ने अनावश्यक व्यक्तिहरूलाई प्रवेश नदिने दाना पानी सफा राख्ने तथा कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र उपभोग गर्न आग्रह गरिएको जनाइएको छ। कुखुरामा शंकास्पद लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयलाई जानकारी गराउन आग्रह गरिएको छ।
0: जाजरकोटका नलगाट नगरपालिका र बारेकोट गाउँपालिकालाई विपद व्यवस्थापन तथा आपतकालीन राहत कार्यलाई प्रभावकारी बनाउन गैर खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन नेटको सहकारीमा संचालित परियोजना अन्तर्गत यी पालिकालाई राहत सामग्री उपलब्ध गराइएको हो। बहुविपदको जोखिममा रहेका यी पालिकामा पूर्व तयारी स्वरूप यी सामग्री स्थानीय आपतकालीन संचालन केन्द्रमा भण्डारण गरिनेछ। नलगाट नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावतले परियोजना मार्फत पूर्व तयारीका लागि प्राप्त सामग्रीले विपद व्यवस्थापन तथा पूर्व तयारीमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। वर्षा नजिकै गर्दा पालिकामा मनसुन गर्ने विपदको जोखिम बढ़ने भएकाले यस्ता सामग्रीले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले हस्तान्तरण गरिएका सामग्री सुरक्षित रूपमा भण्डारण गरी विपदका बेला प्रभावित परिवारलाई तत्काल उपलब्ध गराइने समेत बताउनु भएको छ। फेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम। भर्ना खुल्यो।
1: सिटियुभिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सिएमएलटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
0: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51960 र 97-678-84-566।
0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
0: सूचना
1: सिटीभिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-66-993।
4: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन फितलो, चालू वर्षको झण्डै 12-13 अर्ब रूपियाँ फिरिज हुने सरकारी अधिकारीहरूकै भनाई, पश्चिम सुर्खेतको कर्णाली नदीको किनारामा एउटा शव भेटियो, दैलेखमा खसेको गाड़ीका यात्रुको हुन सक्ने प्रहरीको अनुमान लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर, कालीकोटमा बच्चालाई आमाको दूधको सट्टा खुवाइने कृत्रिम दूध तथा अन्य आहार बिक्री वितरणमा कड़ा रोक लगाइएको छ। स्थानीय प्रशासन र जिल्ला स्वास्थ्य सेवा कार्यालय आमाको औषधि किराना पसल लगायतका व्यावसायिक प्रतिष्ठानलाई यस्ता वस्तु बिक्री नगर्न निर्देशन दिएका हुन्। प्रशासनले खर्चका नगरपालिकाको मानमा मोल्फा पिली र तिलागुफा नगरपालिकाको गाल्जे तथा नागमा बजार लगायतका प्रमुख व्यापारी केन्द्रहरूमा आमाको दूध प्रतिस्थापन गर्ने, अन्य दूध तथा आहार बिक्री गर्ने औषधि किराना पसल लगायतका व्यावसायिक प्रतिष्ठानलाई त्यस्ता वस्तु बिक्री नगर्न निर्देशन दिएको हो। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डाक्टर रत्नवीर सुधारले अनुगमनका क्रममा औषधि पसल तथा अन्य विभिन्न पसलमा आमाको दूधलाई प्रतिस्थापन गर्ने ल्याक्ट्रोजिन नेपाल जस्ता वस्तु प्रदर्शनमा राखेको पाइएको बताउनुभयो। उहाँले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट यस्ता वस्तुको विज्ञापन गर्ने र बजारीकरण गर्ने कार्यलाई रोक्न कड़ा निर्देशन दिएको बताउनुभयो। आमा तथा शिशुको स्वास्थ्य अधिकार प्रबन्धन गर्नका लागि त्यस्ता वस्तुको बिक्री रोक्न लागेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बताउनुभयो। उहाँले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट यी वस्तुको विज्ञापन र प्रदर्शन नगर्न व्यवसायीलाई सचेत गराएको भन्दै निर्देशनलाई अटेर गरे कार्यवाही हुने पनि बताउनु भएको छ। आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषक तत्व पाइने र यसले रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने भएकाले बजारीय दूध यसको विकल्प हुन नसक्ने खाडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले बताउनुभयो। स्थानीय सरकारले पनि ऐन विपरीतका वस्तुको बिक्री गरेको पाइएमा कानूनी कार्यवाही अघि बढ़ाइने चेतावनी दिएको छ।
1: सुदूरपश्चिममा मनसून सक्रिय भएसँगै बाढ़ी डुबान र पहिरोको जोखिम बढ़ेको भन्दै आवश्यक सतर्कता अप्नाउन आग्रह गरिएको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि तराईमा बाढ़ी र डुबानको जोखिम छ भने पहाड़ी जिल्लामा पहिरोको जोखिम उच्च छ। यी प्राकृतिक प्रकोपका कारण विगतका वर्षहरूमा सयौं परिवार विस्थापित भएका छन् भने करोड़ौं रूपियाँ बराबरको धन सम्पत्तिमा क्षति पुगेको छ। सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयले यस वर्ष सुदूरपश्चिमका करिब 7,603 घरधुरीका 32,227 जना नागरिक मनसून जन्य विपदबाट प्रभावित हुन सक्ने अनुमान गरिएको जनाएको छ। मन्त्रालयका कम्प्युटर अधिकृत तथा विपद सम्पर्क व्यक्ति जनक धामीले सबै जिल्लासँग समन्वय गरेर मनसून पूर्व तयारी गरिएको बताउनुभयो। सबैभन्दा बढ़ी जोखिम कञ्चनपुर र कैलालीमा रहेको उहाँको भनाइ छ। कञ्चनपुरमा 7,132 र कैलालीमा 6,195 जना प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ। यसै गरी डोटी, बाजुरा, बैतडी, डडेलधुरा, बझाङ, अछाम र दार्चुलामा पनि जोखिम रहेको मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्षमा सुदूरपश्चिममा बाढ़ी पहिरो र चट्याङका कारण 6,25,00,000 रूपियाँ भन्दा बढ़ीको आर्थिक क्षति भएको थियो। प्रत्येक वर्ष दोहोरिने विपदका कारण जनधनको क्षति भइरहेपछि यस वर्ष प्रदेश सरकारले पूर्व तयारीमा विशेष जोड़ दिएको धामीले बताउनु भएको छ। धामीका अनुसार प्रदेश विपद व्यवस्थापन कोषमा हाल 8,00,00,000 रूपियाँ भन्दा बढ़ी रकम रहेको छ। विपद आइपरे तत्काल उद्धार र राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। यसैबीच धनगढ़ीको गेटास्थित आपतकालीन गोदाममा टेन्ट, तिरपाल लगायत आवश्यक गैर खाद्य सामग्री भण्डारण समेत गरिएको छ। विपदका कारण घर गुमाउने परिवारका लागि पुननिर्माण अनुदानको व्यवस्था पनि गरिएको जनाइएको छ।
0: यस्तै तराईमा 3,00,000, पहाड़मा 4,00,000 र हिमाली क्षेत्रमा 5,00,000 रूपियाँसम्म अनुदान उपलब्ध गराइने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। यस वर्ष पूर्व सूचना प्रणालीलाई पनि थप प्रभावकारी गराइने तयारी गरिएको छ। जल तथा मौसम विज्ञान विभागसँग समन्वय गरेर रेडियो, एसएमएस तथा स्थानीय समुदायका बर्डघर र भलमनसा मार्फत जोखिमको सूचना प्रवाह गरिने जनाएको छ। तराईका जिल्लामा हरेक वर्ष बाढ़ी र डुबानबाट सबैभन्दा बढ़ी प्रभावित हुने गरेका छन्। कैलाली र कञ्चनपुरमा नदीको बहाव बढ़दा बस्ती डुबानमा पर्ने खेतीयोग्य जमीन ग्रस्त हुने र सयौं परिवार सुरक्षित स्थानमा सर्नुपर्ने अवस्था दोहोरिने गरेको छ। कञ्चनपुरको दुधारा चाँदरी नगरपालिकाले पनि मनसूनलाई लक्षित गरेर तयारी तीव्र बनाएको जनाएको छ। नगर प्रमुख किशोर लिम्बुले सम्भावित जोखिम क्षेत्रको पहिचान, स्थानीयलाई समयमा सचेत गराउने, उद्धारका लागि आवश्यक समन्वय गर्ने तथा आपतकालीन अवस्थामा तत्काल परिचालन हुने पनि व्यवस्था मिलाएको बताउनु भएको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो अर्को विश्राम।
2: यही असार 27 गते शनिबारको दिन
3: एस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेड क्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
0: सूचना हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा, हाँस, अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने, दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने, बिरामी वा मरेका पशु पंक्षी तथा बंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने, मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने, खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने, शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने। कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशु पंक्षी विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत।
4: के तपाईँलाई नसा तथा हाट जोड्ने समस्याले सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
5: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
4: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
5: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
4: एचसीआरसी अस्पताल, चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेफको कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: सूचना तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असार 27 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क बिरामी चेक जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच वा प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्नी बा तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099। सम्पर्क मोबाइल नम्बर 98-484-39-117।
6: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका कैलालीको टीकापुर अस्पतालमा दुई कर्मचारी बीच कार्यकक्षमै कुटाकुट भएको छ। अस्पतालका प्रयोगशाला ल्याब इन्चार्ज उमेश बजगाई र फिजियोथेरापिस्ट अनिल तिवारी बीच भएको झडपको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो। सार्वजनिक भएको सीसीटीभी फुटेजमा तिवारी दौड़िँदै आएर बजगाईलाई मुक्का प्रहार गरेको र लगत्तै बजगाईले पनि प्रतिकार गर्दै खुट्टाले हानेको देखिन्छ। बजगाईले आफूमाथि बिना कारण कुटपिट भएको दावी गर्नुभएको छ। उहाँले तिवारीले विदाको दिन पनि प्रयोगशाला चलाएको देखाएर भत्ता खाने गरेको र महँगो एजेन्ट खरिद गर्ने जस्ता अनियमिततामा संलग्न रहेको आरोप समेत लगाउनु भएको छ। यता कुटपिटको आरोप लागेका तिवारीले भने कार्यालयमा भइरहेको अनियमितताको विषयमा कुरा गर्दा बजगाईले गाली ग्लोज गरेको प्रतिक्रिया दिनुभएको छ।
0: भेरी खबरमा अब खबरकै सिलसिला। गैराती र आज बिहान देशका केही ठाउँमा ठूलो वर्षा भएको छ। यस्तै लुम्बिनी प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँमा भन्दा अर्घाखाँची, सिन्धुपाल्चोक, नवलपरासी, चितवन, पाल्पा र रूपन्देहीमा ठूलो पानी परेको छ। आज पनि देशका सबै जसो ठाउँमा पानी पर्ने र केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र बागमती तथा सुदूरपश्चिम प्रदेशका पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको छ। यस्तै लुम्बिनी र

0: पुग्न सकेको छैन। अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान 7:45 खेल हुनेछ। साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग अन्तिम क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो। 19 पटक विश्वकप खेलिरहेको अर्जेन्टिनाले 6 पटक फाइनल खेल्दा 3 पटक विश्वकप उपाधि जितेको छ। स्विजरल्याण्ड सन् 1954 पछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनल पुग्न सफल भएको हो।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुन गएलसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन फितलो। चालू वर्षको झण्डै 12-13 अर्ब रूपियाँ फ्रिज हुने सरकारी अधिकारीहरूकै भनाई।
1: पश्चिम सुर्खेतको कर्णाली नदी किनारमा एउटा सब भेटियो। दैलेखमा फसेको गाडीका यात्रुको हुन सक्ने प्रहरीको अनुमान।
0: धेरी बबैको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै 132 केबी क्षमताको प्रसारण लाइन निर्माण गरिने।
1: र विश्वकप फुटबलका क्वार्टर फाइनलका खेलहरू आज रातिदेखि हुँदै पहिलो खेलमा आज राति फ्रान्स र मोरक्को भिड्ने।
0: हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: रेडियो भेरी एफएम
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने।
5: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
2: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 7 बजेको छ।
5: एस ट्रेन्डका प्रायोजक भुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर भुलिगाउँमा जाऊ।

मुस्कान मर्यो आँसु छैन अँधेरै छ मुख खन्याएर सकिँदैन हृदयको रस।

0: गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही साउन 8 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।

0: Radio Tiger Studio Time. अहिले बिहानको 8 बजेको छ. यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भृगाउ बजार बर्दिया. केपी पोली क्लिनिक भृगाउमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना.
1: यही असार 27 गते शनिबारको दिन
0: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्. डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ. स्थान केपी पोली क्लिनिक भुरीगाउँ. थप जानकारीका लागि 084-40-30-82.
2: सबैजनालाई नमस्कार छ है.
3: नमस्कार.
2: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्. तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त. सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो. यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ. त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ. नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ.
1: यसका लक्षणहरू के के हुन्?
2: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ.
1: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
2: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ. साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ.
1: सबैले सुन्नुभयो नि. अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है.
2: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो. आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु.
4: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ. त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ.
0: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश.
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज.
0: के तपाईँ आफ्नो भूत, भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण.
0: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला.
6: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण.

0: अनुगमन गरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आज मिति 2083 साल रहेको छ। आज असार हो। असारको आज 25 गते भइसकेको छ। आज बिहिबार। तदनुसार ईस्वी सन् 2026 जुलाई 9 तारिक नेपाल सम्मत 1146 रहेको छ। तछलागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु छ। आषाढ कृष्ण पक्ष परम पवित्र पावन दिन आज सूर्योदयमा नवमी तिथि रहेको छ। आजको नवमी तिथि जम्मा 1:26 पला छ। बिहान 5:50 तद उपरान्त भने दशमी तिथि भनेको यतिखेर दशमी प्रारम्भ भइसकेको छ। अश्विन नक्षत्र 15:02 पला दिनको 11:17 शुभयोग 5:26 पला वबकरण 29:03 पला आज आनन्द युगमा मानस युग रहेको छ। आजको दिन मानको समय 34:22 पला बिहान सूर्योदय 5:16 जाँदा भयो। साँझ सूर्यास्त 7:01 जाँदा रहनेछ। अब पालो आजका ग्रह गोचर कसरी अवस्थित छन् आकाशीय अन्तरिक्षमा। खगोल शास्त्र अनुसार यो ज्योतिषीय गणनामा आजको ग्रह गोचर कसरी घुमिरहेका छन् भन्ने कुरामा हामी ध्यान आकर्षण गराउँछौ। सूर्य मिथुन राशिमा छन्। चन्द्रमा यतिखेर मेष राशिमा रहेका छन् भने आजको चन्द्रमा पूरा दिन मेष राशिमा रहनेछन्। त्यसै गरेर मंगल वृष राशिमा रहेका छन् भने बुध मिथुन राशिमा छन्। बृहस्पति कर्क राशिमा छन् भने शनि ग्रह माफ गर्नुहोला शुक्र ग्रह सिंह राशिमा छन्। शनि मीन राशिमा र शुक्र र शनिको अवस्था सँगसँगै राहु कुम्भ राशिमा केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका राशिले के भन्छन् दिनहरू आजको राशि तपाईँको लागि कसरी व्यतीत रहनेछ भन्ने कुरामा भर पर्छ। आजको राशि तपाईँको यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि दिनमा सफल हुने खालको योग देखिन्छ। कार्य सम्पादनको लागि सहज हुनेछ र दाजुभाइसँगको सम्बन्ध सुधार्छ। लग्नमा चन्द्रमा मित्र गृहीको हो राम्रो भन्न सकिने योग रहेको छ। उन्नति राम्रो नहोला अलिकति रिस डाहा र ईर्ष्या बढी हुन सक्ने सम्भावना भएकाले विशेष सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ। मानसिक तनाव पनि अलिकति वृद्धि रहन सक्ने भएकाले भगवत चिन्तनमा मन लगाउनु भयो भने तपाईँको दिन भने शुभ रहन सक्ने योग छ। मिथुन राशि हुनेको लागि लामो दूरीको यात्राहरूमा सहज हुन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाटको साथसाथमा मान सम्मानमा पनि वृद्धि रहनेछ। आँटेका ताकेका कामहरूबाट सहज हुँदा मन भने प्रसन्न रहने राशि मिथुनलाई संकेत देख्न सकिन्छ। कृषि पशु रोपाईबाट मनज्ञ धनार्जन गर्न सकिन्छ। आर्थिक हिसाबमा आज प्रसन्न रहने दिन हो। लग्नमा बृहस्पति उच्च आजको चन्द्रमाको पनि सकारात्मक ऊर्जा प्राप्त आजको दिन तपाईँको लागि राम्रो छ। अचानक साधु सन्तहरू अथवा अतिथिहरूको आगमन रहँदा मन भने हर्षित रहने योग राशिबाट संकेत देखिएको छ। कर्कट राशिको लागि लामो दूरीको यात्रामा अलि असहज वातावरणको योग छ भनेको विदेशतिरको यात्रा गर्दै हुनुहुन्छ भने विशेष सावधानी अपनाउँदै अगाडि बढ्नु तपाईँको लागि राम्रो देख्न सकिन्छ। मान सम्मानमा वृद्धि रहने योग छ आजको दिनमा तपाईँको लागि सहज हुने राशि सिंह राशिबाट संकेतहरू ग्रहमा देख्न सकिन्छ। कन्या राशि हुनेको लागि दैनिक कामबाट सकारात्मक ऊर्जा आउने खालको योग रहेको छ। मन तपाईँको लागि प्रसन्न रहनेछ भने आँटेका ताकेका कामहरूबाट पनि सकारात्मक हुने योग रहेको छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मी

0: वेदी द्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: राशिफलमा तुला राशिको लागि आजको दिनमा ज्ञान वृद्धिको योग रहेको छ, सफलता राम्रो छ, प्रेममा सफलता, यात्रा आजको लागि सुखद बन्दै जाने योग रहेको छ, सरकारी चाकरीमा पदवृद्धिको सम्भावना राम्रो छ। मन हर्षित रहनेछ, मन हर्षितका साथ साथमा तपाईँको लागि कार्य सम्पादनमा धेरै सहज, लामो दूरीको यात्राहरूमा पनि सहज हुने खालका योगहरू छन् भने इष्टमित्रहरूले साथ दिन सक्छन्। वृश्चिक राशिको छैठौं ग्रह भएकाले अलि स्वास्थ्यमा विशेष ध्यान दिनुहोला, खानपिनले गर्दा औषधि मूल्यमा धन खर्च भने वृद्धि रहन सक्ने योग छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि रहनेछ, आटेका थाकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा प्राप्त रहने योग छ, लामो दूरको यात्राहरूबाट सहज आजको राशिमा संकेत छ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योगहरू देख्न सकिएको छ, इष्टमित्रहरूले साथ दिने योग छन्, मान सम्मानमा वृद्धि हुन्छ, नबनेका कामहरू पनि बन्दै जान सक्ने योग छ। धनस्थानमा रहेको राहुले अलि एकरूपन बढी जिद्दी स्वभाव हुन सक्ने भएकाले सावधानी अपनाउँदै भगवानको नाम स्मरण गर्दै अगाडि बढ्नु भयो भने शुभ हुन्छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा तपाईँको लागि धेरै कुरामा सहज हुने योगहरू देख्न सकिन्छ, इष्टमित्रहरूले साथ दिन सक्ने योग र सम्भावनाको योगहरू आजको लागि राम्रो देख्न सकिन्छ, मान सम्बन्धी अलिकति आघात पुग्न सक्छ, तपाईँको कुनै पनि प्रतिष्ठाहरूमा आशा हुने खालका कार्य शत्रु पक्षबाट हुन सक्छ, सावधानी अपनाउँदै अगाडि बढ्नु भयो भने दिन राम्रो हुन्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ, मान सम्मानमा वृद्धि, धनस्थानको चन्द्रमाले वाणिज्य कर्ममा सकारात्मक ऊर्जा दिने योग पनि रहेको छ भने मान सम्मानमा पनि वृद्धि रहने योग आजको राशिबाट संकेत छ।
0: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। कार्यक्रममा तपाईँलाई देखेर प्रस्तुत गरे तपाईँका राशिफलहरू। अब तपाईँको राशिफल सँगसँगै तपाईँका जिज्ञासाहरू पनि छन्। धेरै जिज्ञासाहरू त हामीलाई हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कबाट पनि पठाउन सक्नुहुनेछ। हामी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारी र विशेष गरी तपाईँसँग चर्चा र परिचर्चाहरू भने गर्ने भइरहेको छ है। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीका जानकारीको लागि दुईटा नम्बरमा उपस्थित भएका छौं। हामीसँग सम्पर्कमा आउन सक्नुहुन्छ तपाईँ दुईटा नम्बरबाट अथवा हाम्रो पात्र एप्लिकेशनबाट। तपाईँ सनातन रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ भने विशेष जिज्ञासाहरू चाहिँ राख्न सक्नुहुन्छ है। चिना हेर्न चाहिँ आज फोनबाटै हो होइन। विशेष महत्वपूर्ण कुराहरूको जानकारी लिन छ भने चाहिँ सम्पर्कमा रहन सक्नुहुनेछ, किनभने हामी त्यहाँबाट पनि तपाईँलाई निहालिरहेका हुन्छौँ कि हामीलाई कार्यक्रममा कसले सुनिरहेको छ भनेर हामी त्यहाँ पनि हेरिरहेका हुन्छौँ। त्यसो भएको हुँदा तपाईँले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधानको लागि तपाईँ आउन सक्नुहुन्छ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको, इसारा प्राप्त भएको छ, को हुनुहुन्छ कहाँदेखि? राधे राधे हजुर। ए भगवान्, जय श्री कृष्ण। ए प्रभु, राधे राधे।
1: राधे राधे गुरु।
0: कहाँदेखि, को बोल्दै हुनुहुन्छ यतिखेर तपाईँ? बझाङदेखि बोल्दै हुनुहुन्छ ममताजी?
1: हजुर हजुर।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर ममताजीले? आज सुन्ने छैन, अरू बेला सुन्नुहुन्थ्यो, आज सुन्नु भएन हो। ए आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? बहिनीको साल महिना गते समय भनिदिनु त, के रहेछ हेरिहालौँ। 2058 साल। अन्ठाउन्न सालको कुन महिनामा भएको जन्म हो?
1: फागुन महिनाको 14 गते।
0: फागुन महिनाको 14 गते कति बजे भयो जन्म?
1: बासाको 8 बजे।
0: ठिक 8 बजे हो बासा?
1: बासा ठिक 8 बजे।
0: कुन जिल्लामा भयो तपाईँको बहिनीको जन्म चाहिँ?
1: बझाङ जिल्लामा।
0: बझाङ जिल्लामा है। अब यहाँबाट हेर्दाखेरि के देखिन्छ भने 58 सालको फागुनको 14 गते 8 बजे बेलुका राशिको नाम मघा नक्षत्रको पहिलो पाउबाट नाम जोड्छ, माबाट मानमथिनी नाम आयो, सिंह राशि हुन्छ, पूर्णिमाको दिनमा जन्म भएको देखिन्छ, लग्न कन्या छ, कन्या लग्न भएको मान्छेको बोली मिठो हुन्छ, वैवाहिक जीवनमा 8 माङ्गलिक छ, यसले बिहा बिगार्न सक्छ, पठन पाठनमा कमजोरी हो, जागिर खाने खालको सम्भावना एकदम कम छ, खाइहालेको खण्डमा आर्मी पुलिस प्रशासनतिर राम्रो हुन्छ। खानुभयो कि खानु भएन जागिर? खानु भएको छैन। आर्मी पुलिसतिर जानु नि भएन, ट्राई नै गर्नु भएन, प्रयासै गर्नु भएन? अब घरमा त कसैले आएर दिने जागिर होइन। जे होस्, ग्रहबाट सकारात्मक छ, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु होला। राम्रै हुन्छ, नराम्रो छैन। अहिलेको लागि संकटहरूको राहुहरूको शान्ति गर्नु, पूजापाठ गर्नु, नवग्रहका एउटा माङ्गलिक शान्ति चाहिँ अनिवार्य रूपमा गर्नु है।
1: हजुर हजुर।
0: अरू केही? ए हजुर, वास्तुको लागि ठिक छ, परिवारमा ठिक छ, आत्तिनु पर्दैन, अलिकति उहाँको आफ्नो व्यक्तिगत कुराहरूको लागि चाहिँ ग्रह शान्तिहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु। अहिले छुट्टिन्छु। राधे राधे।
1: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने भने प्रयास गरिरहेका छौ। 98453 97658 र 98142 73601 सिधा सम्पर्कमा कोही हुनुहुन्छ। ए भगवान्, राधे राधे। ए प्रभु,
1: राधे राधे गुरु।
0: राधे राधे। कहाँदेखि, को बोल्दै हुनुहुन्छ यतिखेर? डडेलधुराबाट। नाम के भन्नुभयो? अहिले कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर? बैतडी एफएम सुन्दै हुनुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले? छोराको साल महिना गते समय भनिदिनु त।
1: 2064 साल
0: असोज महिना कति गते? हजुर,
1: 10 गते।
0: के बार थियो? कति बजे भयो जन्म?
1: बिहान 6 बजे 2 मिनटमा।
0: 6 बजे 2 मिनटमा कहाँ भएको जन्म हो यो?
1: डडेलधुरा
0: जिल्ला है। यो डडेलधुरामा तपाईँलाई बिहान घाम उदाएको रहेन रहेछ। 9 गतेको राति भनियो है यसलाई। 9 गतेको राति उत्तर भाद्रपद नक्षत्रको तेस्रो पावमा झबाट नाम आउँछ झलक, मिन राशि हुन्छ, प्रतिपदाको दिनमा जन्म भएको छ। लग्नमा सूर्य अलिक खरो भएर बसेको छ, एकदम रिसाउने स्वभाव है, असाध्य जिद्दी स्वभावको योग छ। अहिले 26 वर्षसम्म संकटा भन्ने ग्रहको शान्तिहरू नगरे पढाइमा बिग्रिने, संगतहरूबाट पर जानुपर्ने भनेको संगतबाट धेरै कुरामा अशुभ हुने जस्ता कार्यहरू भइरहेका छन्। विशेषत ग्रहका शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु तपाईँले धेरै कुरामा सहज हुन्छ है त। अब के को शान्ति गर्नुभयो थाहा भएन, ग्रहहरू बिग्रिएका छन्। अब हजुर, अब यो शनि तपाईँलाई चलेको छैन, कसरी शान्ति गर्नुहुन्छ? तपाईँलाई शनि त्रिभागी दशा अन्तर्गत 12 वर्ष 8 महिनासम्म शनि छ, 65 वर्षमा 7 वर्ष 4 महिनासम्म शनि छ। अब तपाईँलाई के को शान्ति गर्नुभयो त अहिले? त्यहाँकै गुरुबाले 7.5 को शनि शान्ति गर्न लाउनु होला, त्यो पनि ठिकै छ। तर पनि संकटको शान्ति गरे धेरै कुरामा राम्रो हुन्छ, अन्यथा बिग्रिन्छ है। अरू केही बिग्रिँदैन, भाग्य बिग्रिन्छ, अलिकति ग्रहहरूमा दोषहरू लाग्छ। शान्तिहरू गर्दै ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्नु होला। अहिले छुट्टिन्छु है। संकटा भन्ने ग्रहको लागि शान्तिहरू गर्नुपर्छ, पूजा पाठहरू गर्नुपर्छ, राम्रो हुन्छ कि? गुरुबारलाई सोध्नु होला, उहाँले भनिदिनुहुन्छ है। मैले फेरि पनि भने संकटले बढाइ बिगारिदिन्छ, अलिकति ग्रहहरूमा कामहरू नबन्न सक्छ, ग्रहहरू बिग्रिन सक्छ होइन। यसलाई राम्ररी शान्तिहरू गरेर पूजा पाठहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है त। वास्तुको लागि ठिकै छैन, राम्रो छैन, ग्रह अझै बिग्रेको छ है। सबैभन्दा राम्रो 2 अङ्क राम्रो हुन्छ बच्चाको लागि, सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो, पूर्व दिशा दक्षिण दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग कुराकानी गरिरहेका छौं। भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष चर्चा र परिचर्चाहरूको लागि तपाईँ र हाम्रो कुराकानी रहनेछ, र हामी तपाईँसँग भएका विभिन्न जानकारी अनि तपाईँसँगका विशेष कुराकानीहरू गर्ने धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। 98453 97 658 र 98142 73 601 सम्पर्क भने तपाईँ आउन सक्नुहुनेछ। कोही जिज्ञासु हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा स्वागत गर्छु। राधे श्याम हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर यतिखेर? हजुरको त आवाजै आएन, फेरि भन्नु त। बल्ल आयो हो, कहाँदेखि अरे? अहिले जस्तै गरी बोल्नु न, अहिले जस्तै गरी फेरि आवाज घट्यो। मोबाइल त के लाउनु भयो होला, कान्तिर लाउने कुराहरू के होला, अनिखेर कहाँ आउँछ त आवाज राम्रो? कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ? हजुरको नाम के हो?
2: मेरो नाम कमल अधिकारी हो।
0: कमल अधिकारी हो, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ? कसको बारे भन्न चाहनुहुन्छ अहिले? छोराको साल महिना गते समय भन्नु त।
2: 2056 साल हजुर
0: भन्नु न, भन्नु सुन्दा छु म।
2: 56 साल कार्तिक 20 गते।
0: 56 सालको कार्तिक 20 गते हजुर अरू केही भन्न बाँकी छ? हो त्यो पनि भन्नु पर्यो नि त। को यो मान्छे तपाईँको छोरा? यो छोराको लागि त राशिको नाम रमेश नाम आउँछ, तुला राशि हुन्छ, के नाम हेर्ने गर्नु भएको
2: छ?
0: है लक्ष्मी पूजा त घरमा गर्न पाइएन त्यो बेला, होइन? चतुर्दशीमा जानुभएको रहेछ, तिहार पनि मान्न पाइएनछ है। छोराको नाम रमेश, तुला राशि हुन्छ। यतिखेर हेर्दाखेरि ग्रहमा शनिबारको व्रत बस्नुपर्छ, आइतबारको व्रत बस्नुपर्छ भन्छु मैले सबैभन्दा पहिले। पढाइ लेखाइमा बिचमा कमजोरी भएको युग छ, तर पनि राज्य परेका मान्छे सुखी हुन्छन्, बाठा हुन्छन्, राम्रो कमाउँछन्, आमदानी राम्रो गर्छन् है। 27 वर्ष पछाडि अहिले शनिको प्रारम्भ भइसकेको छ। 27 वर्षदेखि अब शनि चल्यो, शनिले दुःख दिन्छ, झुटो आरोपहरू लाउँछ, मुद्दा आरोप गर्न सक्छ, धेरै कुरामा समस्याहरू हुन्छ। त्यसो भएको हुँदा विशेष गरी शान्तिहरू गर्दै, विशेष गरी पूजा पाठहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त। अरू केही मैले भनिसकेँ त, पढाइमा राम्रो देखिएन मैले अहिले भन्न, पढाइमा अलिकति राम्रो छैन, ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। अरू केही छ विशेष जिज्ञासा? वास्तुको लागि ठिक छ, ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु होला, तपाईँको लागि शुभ हुन्छ। अहिले छुट्टिन्छु है। राधे राधे। ए हजुर हस्, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हाम्रो आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँहरूसँग भएका जानकारीहरू दिने प्रयास गरिरहेका छौँ। हामी दोहोरो कुराकानी तपाईँहरूसँग गरिरहेका छौँ र हामी तपाईँसँगका विशेष जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जानकारीहरू पनि दिने प्रयासमा लागिरहेका छौँ। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
3: हजुर गुरु, राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म कोइलालीदेखि।
0: हजुरको शुभ नाम के पर्यो होला?
3: हरिस्थान।

0: बाह्र गते 2:30 दिउँसो होइन राशिको नाम यहाँबाट तपाईँको के देखिन्छ भने डाबाट तिस्य नक्षत्रको चौथो भावबाट नाम जोडेको देखिन्छ डाबाट डाल कुमार कर्कट राशि हुन्छ एकादशीको दिनमा जन्म भएको छ लग्न मकर छ मकर लग्नको मालिक शनि सप्तम स्थानमा छ पेटमा समस्या आउँछ पेट दुखी रहन सक्छ चौथो माङ्गलिक छ प्रेम भया भयंकर प्रेम पर्ने खालको युग देखिन्छ सानै उमेरमा के गर्नु भा कोसँग बोल्नुहुन्छ यहाँबाट त पुरै प्रेम पर्ने खालको युग देखाउँछ ग्रहहरूमा दोष छ त ग्रहहरूलाई तपाईँले शान्ति नगरेको खण्डमा ग्रहहरूमा धेरै कुरामा समस्याहरू पर्ने देखाउँछ ग्रहहरूलाई विशेष गरी शान्तिहरू गर्ने ग्रहलाई विशेष गरी पूजा पाठहरू गर्ने गर्दा धेरै कुरामा राम्रो हुन्छ है अलिकति ग्रहमा दोष परेको छ अहिले फेरि तपाईँलाई यो उमेर अनुसार अलिकति ग्रहमा चञ्चलै पनि छ 25 वर्षमा सिद्धा भन्ने ग्रह पनि छ यसलाई शान्तिहरू गर्दै ग्रहको पूजा पाठहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है
1: अनि परिवारको सबैले सफलता पाउँछ
0: सूर्य ग्रहण युगको शान्ति गर्ने आइतबार सूर्यलाई विशेष पूजाहरू गर्ने दैनिक रूपमा सूर्यलाई जल चढाउनु भयो र आइतबार लसुन प्याज माछा मासु अण्डाहरू नखाएर व्रत बस्नु भयो भने राम्रो हुन्छ है त हामी कार्यक्रम ज्योतिष तर्फको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहन्छौ 98453 97658 र 98142673601 सिधा हामी तपाईँसँग कुराकानी गर्छौँ यतिखेर म कमेन्टतर्फ लागे त्यतिखेर तर मलाई प्राविधिकबाट इसारा मिल्यो विश्रामपछि है भन्नुभएको छ हामी एकैछिन विश्राममा रहन्छौँ विश्रामपछि कमेन्ट सहित तपाईँसँग उपस्थित हुन्छु सँगै रहनुहोला
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषी राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601
4: लागि पनि सम्झन सक्नुहुनेछ
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस् सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेको छु। 98453 97658 र 98142673601 सीधा सम्पर्कमा भने रहन सक्ने सम्भावना छ। यतिखेर कोही जिज्ञासु लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: मेघनाथजी
0: रेडीको भलामलाई सहन गर्नु है, फोन अन्यथा कट हुन सक्छ, फेरि बल्ल बल्ल लागेको फोन कट भयो भने बेकार हुन्छ है। भन्नु त, साल महिना गते समय कसको हेर्नुहुन्छ?
1: 2031 साल।
0: कसको हो यो?
1: मेरो आफ्नै।
0: 31 साल कुन महिना?
1: 33 साल चैत्र 19 गते।
0: 33 कि 31 भन्नुभयो?
1: 33।
0: 33 सालको चैत्र
1: 19 गते शुक्रबार
0: हजुर
1: अपराह्न
0: हजुर
1: 4:39 कङ्कासाला जिल्लामा।
0: कुन गाउँ पर्यो घर? अस्ति नै हामी आउँदा भेट भयो कि भएन? राशिको नाम चाहिँ मेघनाथ। तपाईँको सिंह राशि हुन्छ, लग्नमा चन्द्रमा राम्रो छ, घरमा भन्दा विदेशमा गएर सम्पत्ति गमाउने खालको योग छ, साथमा माङ्गलिक छ, पत्नीहरू फाप्दैनन् है, पत्नीहरूसँग एकदम मिठो बोल्ने गर्नु पर्यो। कतिले बिहे गर्नुभयो? अनि अरू कहाँ राख त? त्यो चिनै मिल्दैन कि तपाईँ कोहीसँग लाग्नुभयो बिहे गरेपछि पनि होइन?
1: त्यस्तो त
0: भएन भएन चिनै मिल्दैन। साथमा माङ्गलिक छ, साथमा माङ्गलिकलाई चन्द्रमाले दृष्टि गरेको छ है। सातौं माङ्गलिक भए पनि सातौंको घरको मालिक फेरि द्वादश स्थानमा गएर बसेका छ, यो भनेको शनि हो। जायसे रिस्पगे जाता दरिद्र कृपणस तथा एउटा मात्र स्त्रीसँग हरबार हुँदैन भन्छ। के गर्नुभयो घरमा झगडा पर्छ भाउजूसँग? भनेपछि कतै न कतै केही न केही गडबडी छ, के भयो भन्नु त खुसुक्क मलाई।
1: होइन गडबडी त खै त्यस्तो त केही छैन, दोस्रो गेम गरेको छैन, झगडा नि खासै पर्दैन।
0: ग्रहमा दोष परेको छ माङ्गलिक शान्ति गर्नु, 50 वर्ष हुनुभयो होइन? अहिले ग्रहमा तपाईँको लागि अलिकति ग्रहमा अहिले 50 वर्षको उमेरमा सिद्धा भन्ने गरेर चलेको छ, 54 वर्षदेखि सङ्कटा। एकतिर राहु पनि छ, राहुको शान्तिहरू गर्ने, राहुको पूजापाठ गर्ने। सिद्धा भनेको शुक्रको पत्नी, अष्टौं स्थानको, चोटपटक लाग्छ, नसाको रोग लाग्छ, खुट्टा दुखेर हैरान हुन्छ होइन? यो नसाहरूमा समस्या सिद्धाले ल्याउँछ, राहु पनि छ, फेरि राहुले रगत पनि बिगार्छ, भनेको सुगर प्रेसर अथवा रगतमा समस्याहरू आउन सक्छ। सङ्गति राम्रो भएन है दादै, माङ्गलिक दोष परे मान्छे अलिकति घरमा प्रेम गर्नु पर्यो, एक भक्तिको ब्रह्मचारी पालन गर्नु पर्यो क्या, जताततै हलाउनु भएन भन्नुहुन्छ। शनि छैन अहिले, शनि तपाईँलाई अहिले चल्दैन, 56 वर्षपछि शनि चल्छ, 54 वर्षपछि सङ्कटा भनेको, 54 वर्षदेखि झनै धेरै डेन्जर कुरा आउँछ। शान्तिहरू गर्दै पूजापाठहरू गर्दै अगाडि बढ्नु होला।
1: 54 देखि 61 सम्म
0: ठुलो दशा छ तपाईँको, तर मैले यसो भन्दै गर्दा फेरि ला भन्ने होइन, फेरि तपाईँलाई शान्ति गरेपछि ठिक भइहाल्छ, केही हुँदैन, ग्रहले केही गर्दै गर्दैन। कहिलेकाहीँ यो साउनको भेलमा खरे खोलातिर बाढी आउँछ नि होइन, बाढीले क्षति गर्दै गर्दैन, अब त क्षति गर्ने भने आफू त्यही गएन भने आफूलाई केही गर्छ त भनेको, त्यहाँ भनेको खोलामा जान भएन भने जस्तो ग्रहको बेलैमा शान्ति गरेपछि ठिक भइहाल्छ। मान्छेले फेरि के हुन्छ, ला यस्तो छ अरे म त ला भन्ने हुन्छ, त्यो केही नगर्नु, ग्रह हो, ग्रहलाई विशेष गरी ब्राह्मणहरू बोलाएर शान्ति गराउनु। हजुर, अहिले राहुको शान्ति गराउनु अनि माङ्गलिक शान्ति गराउनु, त्यो बेला चाहिँ सङ्कटा पनि चल्छ, त्यो बेला शनि पनि चल्छ 56 देखि अनि राहु पनि चल्छ, तिनटै ग्रह धेरै ग्रहहरू छन् त्यो बेला, एकदम अलिकति अशुभ ग्रहहरू हुन्छन्, त्यो तिनतिरै अशुभ ग्रह भएको बेला धेरै ठुलो खड्गो छ, है
1: त्यतिखेर चाहिँ अलिक गर्नु पर्यो बेलैमा
0: बेलैमा ग्रह शान्ति गर्ने पूजा पाठहरू गर्ने गर्नु पर्यो जति घुम्ने अहिले घुम्ने अब तपाईँलाई ग्रह लाग्दैछ भोलि फसियालाई फेरि ख्याल गर्नु मलाई त तपाईँले कुरा त खुलाउनु भएन र पनि मैले भन्ने पछि है भोलि फसेर माउ पनि बाछा पनि आउनु पर्यो भने के हुन्छ फेरि अलि हाँसे हाँसो हुन्न दाजु देखिन्छ ग्रहमा भयङ्कर ग्रह छ तपाईँको
1: यो 56 देखि
0: 54 देखि
1: 54 देखि 60 सम्म अनि आयु चाहिँ कति छ त हौ त्यसो भए त्यहाँबाट
0: आयु अब ग्रहहरू शान्ति गरिसकेपछि राम्रै हुन्छ आयु आर्तिनु पर्दैन आयुको लागि लामै छ 77 वर्ष पछि बल्ल मृत्यु हुन्छ 96 वर्ष भित्र अब त कुन बेला मृत्यु हुन्छ रोगी हुन्छ त्यो बेला ग्रहहरू बिग्रिएका छन् है भन्दै थिए उहाँको फोन डिस्कनेक्ट भएछ ग्रहको शान्तिहरू गर्ने पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा सहज हुन्छ आदरणीय सज्जनहरू धेरै सज्जनहरूलाई थाहा नहुन सक्छ हामी काठमाडौँ आउँदैछौँ भनेर तपाईँको पनि कोही मान्छे हुनुहुन्छ भने हामीलाई काठमाडौँमा भेट्ने तयारी गराउन सक्नुहुन्छ है एउटा कमेन्ट आएको छ सत्य राम्रो सल्लाह सुझावको कमेन्ट छ गुरु राधे राधे म खोटाङको जन्ते ढुङ्गा गाउँपालिकाबाट रोशन राई हो हाल भारतको पंजाब लिधियानामा हो म रेडियो सनातन नेटवर्कबाट समय मिलेसम्म सुन्ने गर्छु गुरु हामी विदेशमा बस्नेहरूले प्रत्यक्ष फोन लगाउनु मिल्दैन त्यसकारण हामी जस्तो विदेशी भूमिमा बसेको बसेर हजुरको कार्यक्रमलाई माया गर्ने भक्तहरूलाई लक्षित गरेर हप्तामा एकचोटि कमेन्टबाट चिन्ह हेर्ने व्यवस्था गरिदिनु भएमा हामी जस्ता पराई देशमा रहने भक्तहरूलाई एकदम राम्रो हुने थियो गुरु सकेसम्म प्रत्येक आइतबारको दिन गुरु भन्नुभएको छ आइतबार इन्डियामा बिदा हुन्छ प्राय त्यही पनि त्यही भएर होला होइन रविवार भन्छन् होइन इन्डियातिर रविवारको छुट्टी हुन चाहिए भन्छन् हरेक हप्ताकै रविवार छुट्टी छुट्टी मनाऊ खुम खुब रमाऊ घुमौ हा रोशनजी हो दिन त घुम्नेका दिन हे चिना हेराउनेको दिन नै हे जनकुण्डलीका हा ठिक छ यो हजुरले भनेको कुरा एकदम राम्रो तर के भइरहेको छ रोशनजी भने अब तपाईँहरू विदेशमा को हुनुहुन्छ भन्ने कुरो थाहा हुँदैन है मेन समस्या अनि त्यो दिन कमेन्ट हेर्न दिनु भनेपछि अनि गुटुङ टुङटुङ लाएर चाहिँ तपाईँको चाहिँ कमेन्ट आएपछि नेपालमा भएको हो कि विदेशमा भएको हो नखुलाइदिएपछि कसरी हेर्ने अथवा झुक्क्याएर म विदेशमा छु भन्दै पनि भइगयो नि कमेन्टमा म देख्छु होइन त्यसो भएको हुँदा अलिकति टोक टोक गरेर फेरि तपाईँको पालो आएन भने तपाईँ रिसाइदिनुहुन्छ क्या अँ गुरुले फलानुको हेर मेरो चाहिँ हेरेन त्यो खालको भावना हुन्छ त्यसो भएको हुँदा त्योभन्दा राम्रो फोनबाट जन्ते ढुङ्गामा तपाईँको परिवारलाई खबर गर्ने राम्रो उपाय चाहिँ के होइन त कहिले काहीँ कमेन्ट पनि हेरौँला होइन अनि राम्रोसँग चाहिँ घर परिवारलाई फोन गर्ने अनिखेर चाहिँ घर परिवारले फोन प्रयास गर्नुहुन्छ फोन लाग्यो भने हेर्नु मिल्छ ल राम्रो चाहिँ अन्यथा दिउँसो पनि फोन गर्न सक्नुहुन्छ मलाई वाट्सएप गर्नुहोला 98453 97 658 रोशनजीलाई लगायत अन्य कुरालाई अन्य व्यक्तिहरूलाई भनेको मैले जो जो वाट्सएप चलाउनुहुन्छ 98453 97 658 यो नम्बर सेभ गर्नुहोला वाट्सएप अटोमेटिक जोइन हुन्छ र तपाईँ र मेरो कुराकानी भइहाल्छ है फेसबुकतिरबाट पनि सम्पर्क गर्नु सक्नुहुन्छ हामीसँग काठमाडौँमा पर्सि 27 गते भोलि छाडी पर्सि है 27 गते शनिबार हामी काठमाडौँमा आउने तयारी गरिरहेका छौँ मान्छेहरू हुनुभएको छ 15-20 जना तपाईँहरू पनि थपिन चाहनुहुन्छ भने आउनुहोला हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा चिनाहरू हेर्छौं चिनाहरू छ र काठमाडौँ आउन खोज्दै हुनुहुन्छ भने सके चिना लिएर आउनु नसके पनि चिनाको फोटो गरी क्लियर बुझिने भाषा हिसाबमा चाहिँ फोटो खिचेर पनि आउन सक्नुहुन्छ काठमाडौँ चक्रपथ एरियामा हामीलाई भेट्न सक्नुहुनेछ है यतिखेर कोही जिज्ञासु लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गर्छु को हुनुहुन्छ राधे श्याम हजुर
1: राधे राधे
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता अलि आवाज सानो आयो नि देवकीजी दार्चुलाको कुन गाउँमा हुनुहुन्छ अहिले, कुन ठाउँमा, कुन पालिकामा हुनुहुन्छ?
2: दार्चुलाको शैल्य शिखर नगरपालिका टिममा छु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो छोरीको बारेमा हेर्नु।
0: कुन रेडियोबाट कार्यक्रम सुन्नु भएको छ अहिले त्यहाँ?
2: अहिले गोइतडीबाट पनि सुन्छु, लिपुडेकबाट पनि सुन्छु।
0: आज दुइटैमा कार्यक्रम बजिरहेको छ कि छैन?
2: म अहिले गोइतडीबाट सुनिराखेको छु, लिपुडेक बजाएको छैन।
0: ए अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ अहिले?
2: छोरीको बारेमा।
0: साल महिना गते समय भनिदिनु त।
2: 2083 साल असार महिनाको 18 गते बिहिबार राति 10:58 गोपीलेश्वर हस्पिटलमा दार्चुला जिल्ला
0: 58 भन्नुभयो, 10:58 गोकुलेश्वर तलपट्टि होइन, साह्रै राम्रो छ, सेतीको तिरमा होइन। अब यहाँबाट के छ भने 2083 सालको जन्म असारको 18 गते 10:58 जन्म भयो। राशिको नाम खेम कुमार नाम आउँछ, छोरा होइन, छोरी खेम कला नाम राखिदिनु होला है। लग्नमा राहु छ, अलिक स्वास्थ्य बिग्रिने, एकोरोपन, जिद्दी स्वभाव बढी हुन सक्छ, विशेष ध्यान दिने यसलाई है। अनि चौथो माङ्गलिक छ, पछि गएर माङ्गलिक शान्ति गर्नुपर्छ, अहिले बल्ल जन्मेको छ बच्चा, त्यस्तो धेरै हेर्नु परेन। अहिले चन्द्रमा चिसोबाट असत्य जोगाउनु होला, लग्नमा राहु भएको मान्छेको स्वास्थ्य असत्य बिग्रिन सक्छ। सानो बच्चालाई हेर्ने अहिले स्वास्थ्यहरूको लागि मात्रै हो, स्वास्थ्यहरूको लागि दिने कुराहरू ठिक छन्, आतिनु पर्दैन, ग्रहहरू ठिक छ है त। राशिको लागि मकर राशि हुन्छ खेम कुमारी है, छुट्टिन्छु राधेश्याम। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी 9843597658 र 9412073601 सम्पर्कमा आउन सक्नुहुनेछ। हामीसँग विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू लिन सक्नुहुनेछ। हिजो एउटा प्रश्न आएको थियो मलाई, त्यो प्रश्न भन्दा पनि पहिले म एउटा अर्को प्रश्न आएको छ भर्खरै। जय श्री राधे गुरु, म सूर्य थापा बन्दुप्रेकबाट सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्दैछु। गुरु आमा पहिला जानुभयो, पहिला जानुभएको ठाउँमा बित्नुभयो, बितेको पनि 35 वर्ष भइसक्यो र त्यति बेला आमा बितेको बेला आमाको काजक्रिया गरिएन, अब अहिले आएर काजक्रिया गर्न मिल्छ मिल्दैन, मिल्छ भने कति दिन बार्नुपर्छ, राम्रोसँग जानकारी गराइदिनु न गुरु। जय जय श्री राधे भन्नुभएको छ। यो एकदम अप्ठ्यारो प्रश्न आएको छ, दिउँसो फोन गर्नुहोला, यसको लागि छुट्टै सल्लाह गर्नुपर्छ है। भनेको बुझ्नुभयो, कति कुराहरू हाम्रो व्यक्तिगत कुराहरू हुन्छन्, त्यो जुन सबैलाई सुनाउन नमिल्ने पनि अवस्था हुन सक्छ, दिउँसो फोन गर्नुहोला। आज दिनैभरि तपाईँ र मेरो फोनमा संवाद रहनेछ र काठमाडौँमा आउनको लागि पनि तपाईँहरूले फोन गर्न सक्नुहुनेछ, ठेगानाको लागि म्यासेज गर्न सक्नुहुन्छ, कहाँनिर भेट्ने हो गुरुदेव भनेर पनि भेट्न सक्नुहुन्छ है। अब हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर एउटा कुरो जानकारी गराउँ, हिजो एउटा यस्तो म्यासेज आएको छ मलाई, मेरो घरमा गाई बित्यो, अब के गर्नुपर्छ भन्नुभयो। मैले उहाँलाई उत्तर त दिएँ, तर त्यो उत्तर मैले यहाँ पनि दिएँ भने तपाईँहरूलाई पनि कहिलेकाहीँ सहज हुन सक्छ। शास्त्रले के भन्छ भने गाई मर्यो भने त्यसको विशेष गरी दाह संस्कार कर्महरू गर्नुपर्छ, नुन बार्नुपर्छ, श्वेत वस्त्र धारण गरेर कपाल खौरेर त्यो अलिनो खाएर बस्नुपर्छ भन्छ शास्त्रले। त्यसमा पनि विशेष जुठो कला लाग्छ त। गाई मर्यो, गाई मर्दाखेरि अन्तिमचोटि त्यो के भन्छ बाँध्ने गुरुलाई दाम्लो, दाम्लोले जसले बाँधेको थियो नि त्यही मान्छेलाई चाहिँ बढी जुठो लाग्छ अरे। फेरि यो कुरा मैले हिजो उहाँको उत्तर खोज्दाखेरि शास्त्रमा भेटेको हजुर, त्यही भएर आज भन्न मन लागिहाल्यो। किनभने सबै कुराहरू हामीले तपाईँलाई भन्न सक्ने सम्भावना हुँदैन क्या. कति कुराहरू हामीले पढेर पनि बिर्सिया हुन सक्छ, कति कुराहरूको त्यो क्षेत्रको अध्ययन कम भएको हुन सक्छ. तपाईँले गर्नुभएको प्रश्नको उत्तर हामी यसरी दिनेछौ कि तपाईँलाई शास्त्र सम्मत रहनेछ. जसले अब एउटा गोठमा गाई बान्यो कसैले, त्यो गाईको चाहिँ अन्तिममा कसले बान्यो त्यही बान्दा बान्दै त्यही दामलो जसले बानेको दामलोबाट त्यो मान्छे गाईको मृत्यु हुन्छ भने भन्न त त्यहाँ गौ हत्याको दोष लाग्छ पनि भन्दो रहेछ होइन. तर त्यसको प्राश्चित्तको लागि गोदानहरू गर्नुपर्छ, बाछीदानहरू गर्नुपर्छ है. मलाई मैले दामलोले बाँधे माता गौ माता मलाई दोष नलागोस् भनेर चाहिँ त्यसको गोदान गरेर प्राश्चित्त गर्यो भने धेरै कुरामा राम्रो हुँदो रहेछ. यो मैले हिजो मात्रै अध्ययन गरेर तपाईँलाई भनिरहेको छु. सबै कुराहरूको लागि तपाईँले एकमुष्ट रूपमा हामीलाई प्रश्न राख्न सक्नुहुन्छ फटाफट, किनभने कति कुराहरू रेडियोबाटै भनेर पनि नसकिएला, कति कुरा भन्न नहुने कुरा पनि होला, कति कुराहरू आफआफ्नो हुन्छ नि त होइन. त्यही भएको भएर तपाईँहरूले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीहरू तपाईँ राख्न सक्नुहुनेछ. हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ. हामीलाई यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ अनि तपाईँलाई चिना बनाउन मन लागिरहेको छ भने चिना बनाएर तपाईँको बजारसम्म कुरियर गर्न मिल्छ. अब अर्को एउटा कुरा के छ भने तपाईँको लागि हामी हरेक दिन तपाईँको लागि हामी तपाईँको सेवाको लागि दिनैभरि तपाईँको फोनमा तपाईँको लागि हामी जानकारी दिएर बसिरहेका छौँ. आज पनि दिनैभरि फोन गर्नुहोला है. अर्को एउटा कुरा के हुन्छ भने तपाईँले काठमाडौँमा पनि भेट्न सक्नुहुन्छ पर्सि एक दिनको लागि 27 गते शनिबार तपाईँ र हामी भेटघाट गरेर हामी सँगै तपाईँहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारीहरू दिन पनि मिल्छ. आदरणीय सज्जनहरू, हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौँ. भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँग उपस्थित हुन्छौँ. दिनैभरिमा फोन गर्नुहोला. दिनैभरि तपाईँले हामीलाई फोन गर्दा दुईटा नम्बर हामीले खुल्ला गरिरहेका छौँ, 98453 97658 र 98142673 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ. र भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू पनि हामी तपाईँलाई दिँदै जानेछौँ. तपाईँ जहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हामीलाई फोन गर्नुहोला. र अरू कुरा, हामी 5 तारिकतिर आउने कुरा पनि भइरहेको छ, बर्दी बासतिर पनि आउने कुरा भइरहेको छ, सिन्धुलीगढीतिर पनि आउने कुरो भइरहेको छ, अनि झापाको दमक पनि आउने कुरो भइरहेको छ. भनेको सिन्धुली महोत्तरीको बर्दीबास, झापाको दमक अनि 5 थरको फिदिम, यो 4 ठाउँमा तपाईँहरूलाई हामीले आउने तयारी गरेको जानकारी गराएका छौँ. अब आउँदाखेरि त्यो पछि फेरि त्यो सँगसँगै हामी दिङ्ला पनि आउने कुरो भइरहेको छ, भोजपुरको दिङ्ला है. यतिखेर रेडियो शङ्खुवा सर्वबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने त्यो पनि विशेष ध्यान दिनको लागि अनुरोध गर्छु. आज यिनै जानकारीहरू सहित अब कार्यक्रमबाट ओझेल पर्नुपर्ने बेला भइसकेको छ. तपाईँ र मेरो भेट पुनः भोलि रेडियोको ध्वनि तरङ्गमा रहनेछ. तबसम्मको लागि पनि आज्ञा दिनुहोस्, तपाईँको दिन आनन्दमय मंगलमय रहोस्. जय श्री कृष्ण, जय जय श्री राधे.

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाजोरी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असार 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला बिहानको 9 बजेको छ।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कन्सल्टेन्सी संचालनमा सरकारको कडाई, 25 लाख धरौटी र डिजिटल कारोबार अनिवार्य, विदेशी सम्बन्धन लिएका कलेजका लागि नयाँ नियमावली। नेपाली श्रमिकको पहिलो मासिक आमदानी औसतमा 54,000 रूपियाँ, सबैभन्दा धेरै मलेसियामा र सबैभन्दा कम भारतमा। पर्सि शनिबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने, लगातार वर्षा र केही ठाउँमा अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह। पाकिस्तानको कराचीबाट बेपत्ता कारको जहाजको भग्नावशेष भेटियो, चालक दलका सदस्यहरूको खोजी चल्दै। र विश्वकपको क्वार्टर फाइनलमा आज राति 2:15 फ्रान्स र मोरक्कोले खेल्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले शैक्षिक परामर्श संस्था कन्सल्टेन्सी संचालनलाई थप नियमन र कडाई गर्ने भएको छ। हिज बसेको मन्त्री परिषदको बैठकले कन्सल्टेन्सी संचालनमा नियमन गर्न शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा संचालन तथा व्यवस्थापन नियमावली 2083 स्वीकृत गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावलीले अनुमति पत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको छ। नियमावली अनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्न 25 लाख रूपियाँ धरोटी राख्नुपर्नेछ। साथै अनुमति पत्रका लागि 50,000 रूपियाँ दस्तावेज तिर्नुपर्नेछ। अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन। भाषा शिक्षण केन्द्र र तयारी कक्षाको नियमन भने प्रदेश वा पालिकाले गर्न सक्नेछन्। अनुमति पत्रको अवधि 1 वर्षको हुनेछ र हरेक वर्ष नवीकरण गर्नुपर्नेछ। शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाले कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित तालिम प्राप्त परामर्शदाता नियुक्त गर्नुपर्नेछ। साथै संस्थाको आफ्नै भवन वा कम्तीमा 3 वर्षको भाड़ा सम्झौता भएको कार्यालय हुनुपर्ने व्यवस्था गरिएको छ। नियमावलीले विद्यार्थीसँग हुने आर्थिक कारोबार पूर्ण रूपमा डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था गरेको छ। सबै शुल्क बैंक वा अन्य डिजिटल माध्यमबाट मात्र लिन पाइने भन्ने, नगद कारोबार गर्न पाइने छैन। संस्थाले शुल्कको बिल वा भरपाई अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ। यस्तै सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको नियमावली हिजो बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको हो। नयाँ नियमावली लागू भएसँगै नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धित सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजका लागि थप कड़ा मापदण्ड लागू हुने भएको छ। उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका अभिवृद्धि गर्ने उद्देश्यले नियमावली ल्याएको मन्त्रालयले जनाएको छ। यसले देशमा सञ्चालनमा रहेका विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजका लागि नयाँ मापदण्ड निर्धारण गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको पहिलो मासिक आमदानी 54,403 रूपियाँ बराबर रहेको सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको प्राविधिक सहयोगमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो। विदेश पुगेर नेपाल फर्केका आप्रवासी कामदारसँग लिएको तथ्याङ्क अनुसार नेपाल फर्केका आप्रवासी श्रमिकको पहिलो औसत मासिक आमदानी 54,403 रूपियाँ रहेको थियो। सर्वेक्षण अनुसार प्रथम औसत आमदानीमा मलेसिया सबैभन्दा अगाडि रहेको छ। मलेसियाको औसत आमदानी 57,696 रूपियाँ रहेको देखिएको छ। त्यसपछि कतार र संयुक्त अरब इमिरेट्सको 55,000 रूपियाँ रहेको छ। सबैभन्दा कम भने भारतमा पहिलो मासिक आमदानी 26,083 रूपियाँ रहेको छ। क्षेत्रगत रूपमा हेर्दा सेवा क्षेत्रमा सबैभन्दा बढ़ी मासिक आमदानी औसत 65,345 रूपियाँ र सबैभन्दा कम कृषिमा 34,528 रूपियाँ रहेको छ। यस्तै उद्योग क्षेत्रमा नेपाली श्रमिकले औसत 46,182 रूपियाँ आमदानी गर्ने गरेको तथ्याङ्कले देखाएको छ। मनसूनी प्रणाली सक्रिय रहेकाले पर्सि शनिबारसम्म नै देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। राति मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि देशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। विशेष गरी भोलि राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै ठाउँमा तथा मधेश सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। लगातार वर्षा र केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
9: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
9: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
9: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट

1.7 किलोमिटर 132 केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। भेरी नदीको पानी डाइभर्सन गरी बबईमा झारेर सिंचाई सुविधा उपलब्ध गराउने र त्यसबाट झण्डै 46.8 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। अब विदेशको खबर। पाकिस्तानको कराची बन्दरगाह नजिकै अरब सागरमा विफलता भएको कार्गो विमानको भग्नावशेष फेला पारेको बीबीसीले जनाएको छ। विमानमा रहेका 5 जना चालक दलका सदस्यहरूको भने खोजी चलिरहेको अधिकारीहरूले जनाएका छन्। निजी विमान सेवा कम्पनी K2 एयरवेजद्वारा संचालित विमान संयुक्त अरब इमिरेट्स यूएईको शारजहाँबाट उडेको थियो। अस्ति मंगलबार राति हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क विच्छेद हुनुअघि विमानले नेभिगेशन प्रणालीमा समस्या देखाएको थियो। पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार पाकिस्तान नौसेना तथा नागरिक खोज तथा उद्धार टोलीले अरब सागरमा झण्डै 12 घण्टाको खोजीपछि विमानको भग्नावशेष फेला पारेको हो। खोज अभियानमा संलग्न अधिकारीहरूले मनसूनका कारण समुद्रमा देखिएको खराब अवस्था र खोज क्षेत्रको ठूलो आकारले उद्धार कार्य चुनौतीपूर्ण रहेको बताएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। पहिलो क्वार्टर फाइनलमा आज राति 2:15 बजे फ्रान्स र मोरक्कोले खेल्दैछन्। यी दुई टोली 4 वर्ष अघि कतारमा सेमी फाइनलमा पुगेका थिए। त्यस खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो। यस्तै दोस्रो क्वार्टर फाइनलमा पर्सी राति 1:15 बजे स्पेन र बेल्जियम खेल्दैछन्। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्डबीच शनिबार राति 2:45बजे प्रतिस्पर्धा हुनेछ भने अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान 7:45बजे खेल हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कन्सल्टेन्सी सञ्चालनमा सरकारको कडाई, 25 लाख धरौटी र डिजिटल कारोबार अनिवार्य, विदेशी सम्बन्ध लिएका कलेजका लागि नयाँ नियमावली। नेपाली श्रमिकको पहिलो मासिक आमदानी औसतमा 54,000 रूपियाँ, सबैभन्दा धेरै मलेसियामा र सबैभन्दा कम भारतमा। पर्सि शनिबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने, लगातार वर्षा र केही ठाउँमा अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह। पाकिस्तानको कराचीबाट बेपत्ता कार्गो जहाजको भग्नावशेष भेटियो, चालक दलका सदस्यहरूको खोजी चल्दै। र विश्वकपको क्वार्टर फाइनलमा आज राति 2:15बजे फ्रान्स र मोरक्कोले खेल्ने।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन छ सधैँ बाघ सुन।

0: Radio Tiger Studio Time. अहिले बिहानको 10 बजेको छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बात छै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ। यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।

यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँकै आवाज बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: गरेको बताएका छन्। आक्रमणपछि आगलागी भए पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ। भारतले आफ्नो परमाणु ऊर्जा उद्योगमा प्रयोग गर्नका लागि अस्ट्रेलियाबाट युरेनियम आयात गर्ने सम्झौता गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेलबर्न भ्रमणका क्रममा यो घोषणा गरिएको हो। मोदी र उनका अस्ट्रेलियाका समकक्षी एन्थनी अल्बनेजीले नवीकरणीय ऊर्जा, महत्वपूर्ण खनिज पदार्थहरू र हरित हाइड्रोजन क्षेत्रमा सहकार्य अझ गहिरो बनाउने सहमति जनाएका छन्। र जारी विश्वकप फुटबलमा इजिप्टले अर्जेन्टिना विरूद्धको अन्तिम 16 खेलमा पक्षपात भएको आरोप लगाएपछि फिफाले रेफ्रीहरूको निर्णयको बचाउ गरेको छ। इजिप्टको फुटबल एसोसिएशनले ती निर्णयहरूबारे चुप लागेर बस्न नसक्ने बताएको छ। तर फिफाका रेफ्री प्रमुख पियर लुइजी खोलिनाले खेलमा गरिएका निर्णयहरू सही भएको बताएका हुन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझा पखमा यहाँलाई पुनः स्वागत छ। अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि युद्ध शुरू भएसँगै रेमिट्यान्स भित्रिने प्रमुख गन्तव्यमा वैदेशिक रोजगारीको विषयलाई लिएर

0: बंगालमा पनि चिन्ता शुरू भएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो वर्षको वैशाख र जेठ महिनामा इरान युद्धबाट सबैभन्दा प्रभावित मध्येको कुवेतमा रोजगारीका लागि जाने नयाँ नेपाली कामदारहरूको संख्या गत वर्षको त्यही अवधि भन्दा दुई तिहाईले घटेको छ। कुवेतका लागि श्रम स्वीकृति लिनेको संख्या माघसम्म 3853 थिए, तर माघ 16 गतेबाट इरान युद्ध शुरू भएसँगै त्यही महिनाबाट नयाँ श्रम स्वीकृति 2000 भन्दा कमको भएको छ। सुनौ साथी अशोक दाहालको यो रिपोर्ट। पहिलो चरणको शान्ति सम्झौता सुरक्षित हुने ठानिएको मध्य पूर्वमा अमेरिका र इरान बीच युद्ध विराम भंग भएसँगै पुनः चिन्ता बढ़ेको अधिकारीहरूले बताएका छन्। एक साता कुवेत बसेर हिजो मात्रै काठमाडौँ आइपुगेका वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव मेघनाथ भुर्तेलका अनुसार कुवेतमा अमेरिकी अखडामा काम गर्न जाने नेपाली श्रमिकहरू अहिले पनि मारमा छन्। उनका अनुसार हालै पुगेकादेखि वर्षौंबाट मध्यपूर्वमा काम गरिरहेका नेपालीहरूसम्म यो द्वन्द्वका कारण प्रभावित छन्। उनका अनुसार मध्यपूर्वको द्वन्द्वका कारण अमेरिका र युरोपेली ठूला बहुराष्ट्रिय कम्पनीहरू करिब बन्द हुने अवस्थामा छन्। ती कम्पनीमा करिब 30,000 नेपाली रहेको प्रारम्भिक आकलन रहेको भुर्तेल बताउँछन्।
1: उहाँ गएर काम गरिरहेका कोही 2 वर्ष 4 वर्ष 6 महिना भइरहेका काम गरिरहेकाहरू पनि काम बन्द भएर फर्किनु पर्ने अवस्था र यहाँबाट अब सहजै ढंगमा गल्फमा जाने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँ जान नपाउने अवस्था हुँदाखेरि तत्कालै रेन्टेन्सको प्रभाव 2-4 महिना भित्रै त नदेखेला, तर 4-6 महिना पछाडि यसले नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने सम्भावना देखिएको छ।
0: स्वीकृति लिने नेपाली श्रमिकहरूको संख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। कतारका भूतपूर्व राजदूत नारद राज भारद्वाज मध्यपूर्वमा नेपालीहरूको भविष्य चिन्ताजनक रहेको बताउँछन्। उनका अनुसार कामदारहरूलाई राखिएका होल्डिङ सेन्टरहरू पनि आक्रमणका समयमा सुरक्षित हुँदैनन्।
2: ती देशहरूमा कहीँ पनि त्यस्ता बंकरहरूको व्यवस्था गरिएको छैन। कामदारहरू चाहिँ असुरक्षित किसिमका त्यो होल्डिङ सेन्टरहरूमा राखिएको छ। त्यसले गर्दाखेरि उनीहरूको जीवनमै पनि जोखिम हुने अवस्था हुन्छ र अब त्यहाँबाट उनीहरूलाई चाहिँ उद्धार गर्ने स्थिति आयो भने त त्यो नेपाल सरकारका निम्ति झनै ठूलो गम्भीर चुनौती हो जस्तो लाग्छ मलाई।
0: युद्ध साम्य नभए नेपालीहरूले रोजगारी गुमाउने र डिप्रेसन घट्ने मात्रै नभएर नेपालमा इन्धनको संकट र महँगीको दोहोरो मार पर्ने पूर्व राजदूत भारद्वाजको बुझाइ छ।
2: महँगीले एकातिर नेपाली जनताको जीवन आक्रान्त भइरहेको स्थिति छ भने अब जुन रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै सुक्ने स्थिति छ।
0: वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य पनि मध्य पूर्वमा हुने द्वन्द्वले नेपालमा पनि तनाव शुरू हुने बताउँछिन्। उनका अनुसार फेब्रुअरीबाट जूनसम्म चलेको द्वन्द्वका समयमा नेपालमा बेरोजगारीको चिन्ता शुरू भएको र कैयौं युवाहरू श्रम स्वीकृति खुलाइदिनुस् भन्दै आक्रोशित भएर विभागमा आउने गरेको बताउँछिन्। त्यो सुन्नुभयो साथी अशोक दाहालले तयार पारेको रिपोर्ट। अब अर्को विषय, सरकारको 100 दिन पुगेसँगै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न क्षेत्रका प्रतिनिधिसँग एकपछि अर्को भेट गरिरहेका छन्। हिजो निजी क्षेत्रका उद्योगी व्यवसायीसँग भेटेका उनले आज निर्माण व्यवसायीहरूसँग भेटेका हुन्। आजको भेटमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा छलफल गरेको सहभागीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई सम्पर्क गरी शुरूमा आजको भेटमा प्रधानमन्त्रीसँग के कुरा भए भनेर सोधेका छौं।
3: प्रधानमन्त्रीज्यूलाई चाहिँ यो जुन विकास निर्माणको कामहरू छ त्यो कति कामहरू रुङ्न छन्, ढिलास किन सुस्त भइरहेको छ, अनि अरू के समस्याहरू छ यो हुनमा भनेर उहाँले समस्या भन्दा पनि अझ समाधान खोजौं भनेर उहाँले हामीलाई एकचोटि भेट्न बोलाउनु भएको हो। होइन,
0: तपाईँहरूले राख्नु भएको समस्याहरू चाहिँ के हो पहिला त्यो भनिदिनुहोस् न।
3: तत्कालको समस्या हामीले भनेको यो जुन होर्मुज घाटीमा जुन यो नाकाबन्दी भएर पेट्रोलियम पदार्थको मूल्य चाहिँ डबलै भएर हाम्रो कामहरू हुन सकेको थिएन, होइन, त्यसको चाहिँ हामीले मूल्य समायोजन पाउनुपर्छ। जतिले काम गरे कानूनले पनि दिएको छ हाम्रो होइन सार्वजनिक खरिद ऐनको 2063/55 मूल्य समायोजन गर्नुपर्ने भन्ने छ, तर त्यो पनि अहिले नआइरहेको स्थितिमा चाहिँ त्यसलाई हामीले ध्यान आकर्षण गर्यौं र त्यसपछि 3-4 महिनामा चाहिँ यो जुन यो मूल्य वृद्धिले गर्दा जतिले काम गर्न सकेनन् त्यसको ठेक्काहरूको पनि हामीले चाहिँ म्याप थप गराइपाउ, यो असार मसान्तमा सकिएको म्याप थप गराइपाउ र त्यसमा बजेट पनि सुनियोजित गरेर अर्को वर्षको लागि राखिपाउँ र रुग्ण ठेक्काहरूको हकमा चाहिँ काम गर्ने काम हुन सक्ने ठेक्काहरूको पनि म्याथप गरेर काम नहुने ठेक्काहरूको चाहिँ फरफरक गरौं त्यसलाई टुङ्ग्याउ भन्ने कुराहरूमा हामीले ध्यान दिइरह्यौं।
0: तपाईँहरूले यी समस्याहरू राखेपछि प्रधानमन्त्रीको जवाफ चाहिँ के थियो?
3: उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि अब यो एक महिना यो तीन महिना चाहिँ हामीले यस्तै जुन नीति नियमहरूमा गाँठोहरू छ त्यो फुकाउने होइन र सुशासन कसरी ल्याउन सकिन्छ त्यस्तोहरू गर्नेतिर फोकस गर्यो। अब आर्थिक वर्षमा चाहिँ प्राइभेट सेक्टरलाई कसरी चलायमान बनाएर देशको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिन्छ त्यो डिरेक्सनमा सरकार अघि बढाउँछ भन्ने भान दिनुभयो। मूल्य वृद्धिको कुरामा चाहिँ उहाँले अब यो अब आउने बजेटमा चाहिँ यसमा राखिएको छ होइन, योभन्दा अगाडि छुटेको हो भने त्यसमा उहाँले अब अलिकति कुनै उपाय खोज्नुपर्छ, नत्र चाहिँ यो जुन बजेट भाषण अस्ति भयो त्यसमा चाहिँ मूल्य समायोजनको पनि प्रावधान राखिएको छ र अहिले जुन नयाँ खरिद ऐन आएको छ त्यसमा पनि चाहिँ अनिवार्य रूपमा यसरी बढेको ठेक्काहरूमा यसरी बढेको मूल्य चाहिँ ठेक्काहरूमा दिने भन्ने पनि हामीले राखेर अप्पर हाउसमा गएको छ, यो आज भोलिमा पनि पूरा हुन्छ भन्ने कुराहरू उहाँले आश्वस्त पार्नुभयो। अनि म्याथअपको हिसाबमा चाहिँ काम हुने काम गर्न सक्नेहरूलाई चाहिँ म्याथअप गराउने एकपटक होइन, अनि नहुनेलाई चाहिँ त्यसरी नै म्याथअप नगरेर कसरी हुन्छ कानुनी कुन बाटो प्रयोग गरेर त्यसलाई चाहिँ टुङ्ग्याउने भन्ने कुरातिर उहाँले विश्वस्त पार्नुभयो हामीलाई।
0: तपाईँहरूको चाहिँ जस्तो विगतदेखि नै यो सरकारले रकम भुक्तानी नगरिदिँदा काम गर्न सकिएन भन्ने जुन थियो नि त्यो कुराहरू राख्नुभयो कि भएन?
3: सरकारसँग पैसा नभएको होइन, सरकारले पैसा खर्च गर्न म्यानेज गर्न नजानेको होइन, हामीले फन्ड म्यानेजमेन्ट भन्छौँ नि होइन। त्यो चाहिँ के हुन्थ्यो पहिला भन्दाखेरि जुन शीर्षकमा बजेटमा राखिन्थ्यो त्यो शीर्षकहरूमा पैसा खर्च नहुँदाखेरि अर्थ मन्त्रालयले त्यो शीर्षकबाट अर्को शीर्षकमा रकम अन्तर गर्नलाई धेरै समय लगाइन्थ्यो, त्यसले गर्दाखेरि पनि भुक्तानीको समस्या हुन्थ्यो र ठेक्काहरू रुङ्न हुन्थ्यो। अहिले यो क्याबिनेटबाट के गरिएछ भन्दाखेरि रकम अन्तर अर्थात् रकम चाहिँ फन्ड म्यानेज गर्न चाहिँ अर्थ मन्त्रालयले एकचोटि गरिसकेपछि विकास मन्त्रालयको सचिवहरूले आफ्नो फन्ड आफैले म्यानेज गर्न पाउने भएपछि अहिले धेरै हदसम्म यो चाहिँ समस्या हटेको छ।
0: हजुर, तपाईँहरूमाथि आरोप पनि लाग्थ्यो कि तपाईँहरूलाई चाहिँ जुन समय तोकेर कन्ट्राक्ट गरिन्छ त्यो भित्र सकिँदैन र जहिले पनि समय अवधि थपिनुपर्छ भन्ने पनि थियो। यो रकमान्तरको अब त्यो समस्या सुल्झिएपछि त्यही खालका समस्या पनि अब भविष्यमा हुँदैन कि के हुन्छ?
3: जुन तरिकाको खरिद आउँदैछ भनौँ न, पहिला प्रोजेक्टहरूको पूर्व तयारी बिना होइन, रुखहरू नकाटी पोलहरू नसारी जग्गा अधिग्रहण नगरी ठेक्का लाउने प्रवृत्तिले गर्दाखेरि पनि यसको समय सीमा थप्नुपर्ने स्थिति हुन्थ्यो, तर अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म चाहिँ यसलाई एड्रेस गर्ने भएको भएर म्याथ थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी विश्वास गर्छौँ।
0: अनि त्यसमा चाहिँ जस्तो म्याद थप्नुपर्ने र थपिएकै समयमा पनि नसकिँदाखेरि तपाईँहरूमाथि कारवाही हुने खालको चाहिँ के छ व्यवस्था, त्यो बारेमा चाहिँ आज प्रधानमन्त्रीजीसँग कुरा भयो कि भएन?
3: भयो हजुर, त्यसमा हाम्रो के छ भन्दाखेरि ऐनमै सुरक्षित छ त्यो होइन, हाम्रो कारणले चाहिँ म्याद सकियो भने हामीलाई एलडी लिक्विडिटी ड्यामेज भन्छ होइन, ठेक्का रकमको हरेक दिन 10% गर्दै टोटलको 10% हामीलाई लगाएर काट्ने प्रावधान छ र अनि यदि त्यो गर्दाखेरि पनि सकिएन भने चाहिँ ठेक्का तोडेर अर्को ठेक्का लगाउँदाखेरि जुन डिफरेन्स सम हुन्छ त्यो चाहिँ हामीबाट उसुल गर्ने पनि ऐन आएको छ।
0: उनी थिए नेपाल निर्माण व्यवसायिक महासंघका अध्यक्ष निकोलस पाण्डे। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका र इरानले एक अर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। जवाफमा तेहरानले पनि कतार, कुवेत र बहरेनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दावी गरेको छ। यसबीचमा जोर्डनले इरानबाट प्रक्षेपण गरिएका 8 क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
4: इरानको स्वास्थ्य मन्त्रालयले पछिल्ला 2 घटनामा 14 मृत्यु भएको जनाएको छ। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटनका आवाज सुनिएका छन्। इरानको विदेश मन्त्रालयले नागरिक पूर्वाधारमाथिका अमेरिकी आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध अपराध भनेको छ। साथै व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणपछि होर्मुज स्ट्रेटमा पुनः तनाव बढेका विवरणहरू आएका छन्। लगातार 6 श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मसहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्।
0: हवस् त, साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
6: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9:00 छ।
7: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।